0: क्यानाडाको एक स्थानीय निकायले रूखलाई अधिकार सहित जीवित प्राणीको रूपमा औपचारिक मान्यता दिएको छ। क्यानाडाको क्युबेक प्रान्तको मोन्ट्रियलबाट करिब 65 किलोमिटर पश्चिममा रहेको टेरास बोद्रेन नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा यस्तो ऐतिहासिक कदम चालेको हो। जलवायु परिवर्तन, बढ़दो तापक्रम, वन विनाश र जैविक विविधता संकटको सन्दर्भमा क्यानाडाको उक्त नगरपालिकाले गरेको यो निर्णयलाई विश्वभर वातावरण संरक्षणको नयाँ उदाहरणका रूपमा हेरिएको छ। नगर परिषदले गत जून 9 सर्वसम्मत रूपमा पारित गरेको प्रस्तावमा रूखलाई जीवन बाँच्ने, प्राकृतिक रूपमा बढ़ने, आफ्नो अखण्डता जोगाउने तथा पुनर्जीवित हुने अधिकार रहेको छ। यस्तो निर्णय गर्ने टेरास बोद्रेन क्यानाडाको पहिलो स्थानीय तह बनेको छ।
1: ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्याशब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: 我挖子布，你把任何机会都要过，我可把你送到红红镇，我把你看守。
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन संचालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी संचालन गर्न लागि अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको छ भने बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने तयारी गरिएको छ।
2: मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। बुधबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावित जोखिम रहेको क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च सक्ने, राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्जालमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।
1: चितवनको पर्यटन तथा होटल व्यवसायका लागि असार सुस्त मानिन्छ। यस वर्षको असार भने फरक रह्यो। फरक मात्र रहेर चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको, नत्र त बढ़दो गर्मी, वर्षाको सुरुज जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेघौली, भरतपुर र नारायणगढ़ क्षेत्रका होटल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मसम्भार, रंगरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्दछ।
2: नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र ब्याङ्कलाई विभिन्न सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको प्रतिनिधि मण्डलले बिहिबार नेपाल राष्ट्र ब्याङ्कका गवर्नर डा विश्वनाथ पौडेलसँग भेट गरेको थियो। चेम्बरले ब्याङ्किङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै व्यवसायलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ।
1: भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाई नारामा वनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीड़ित कैलाली गोदावरी नगरपालिका 4 बासापानी निवासी 44 वर्षीय धनादेवी धामीले 5,00,000 क्षतिपूर्ति पाएकी छन्। धामीलाई टेम्पो फाल्ने डिभिजन वनका कर्मचारीले 5,00,000 उपलब्ध गराएका हुन्। पीड़ित धामीलाई 5,00,000 रूपियाँ दिएर टेम्पो विवाद सहमतिमा समाधान गरिएको हो।
2: बुढबल उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि 3,09,22,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रा देवी अरियालले बुधबार आयोजित नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दै समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुढबल शहर भन्ने नारालाई केन्द्रमा राखेर आगामी वर्षको योजना तथा कार्यक्रम अघि बढ़ाइने बताउनुभयो।
1: पछिल्लो समय मेची परिसूचक घट्दो क्रममा रहेको छ। यो क्रमले बुधबार पनि निरन्तरता पाएको हो। मंगलबार 26.16 अंक घटेको मेचे बुधबार 14.45 अंकले घटेको छ। यो दिन 2668.56 बिन्दुदेखि खुला भएको मेची परिसूचक 2678.29 बिन्दुसम्म पुगेको थियो भने 2633.93 बिन्दुसम्म झरेको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। डेमोक्रेटिक रिपब्लिक अफ कंगो डीआरसीमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ। डब्ल्यूएचओले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार हाल 387 जना बिरामी उपचाररत छन् भने 155 जना निको भएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप अन्तर्गत अहिले दुईवटा खेल भइरहेको छ। हाइटी विरूद्ध मोरक्कोले अग्रता लिएको छ भने ब्राजिल र स्कटल्याण्ड बीचको खेल पनि अहिले जारी रहेको छ। अमेरिकाको मियामी स्टेडियममा जारी फिफा विश्वकप 2026 समष्टिको निर्णायक खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेमार मैदान छिरेका छन्। स्कटल्याण्ड विरूद्धको खेलमा 3-0 सहज अग्रता भइरहेका बेला खेलको 6 मिनटमा नेमार मैदान छिरेका हुन्। जारी विश्वकपमा नेमार मैदान छिरेको पहिलो पटक हो भने हाइटी विरूद्ध मोरक्कोले अग्रता लिइरहेको छ। पहिलो पटक अग्रता लिन सफल भएको हो।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रपतिको अर्थ राजनीतिक प्रस्तावना शीर्षकमा विचार छापिएको छ। राष्ट्रपति महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेज हो यो। प्रस्तुतकर्ता डाक्टर स्वर्णिम वाग्लेद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता प्राप्तिको अभियान मात्र होइन उत्तरदायी लोकतन्त्र प्रतिस्पर्धी अर्थतन्त्र समन्यायिक समाज र आत्मविश्वासी राष्ट्र निर्माणको अभियान हो। हामी व्यवस्था बदल्ने होइन व्यवस्थाले दिने परिणाम बदल्ने हो संकल्पका साथ उभिएका छौं। हामी विश्वास गर्छौं कि नेपालको भविष्य निराशा निर्भरता र विभाजनमा होइन स्वतन्त्र नागरिक सक्षम संस्था सृजनशील उद्यमशीलता र साझा राष्ट्रिय आकांक्षामा निहित छ।
1: राष्ट्रपति महाधिवेशन केही आशा केही निराशा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। गगन र रविको अंकमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भन्ने कुरालाई प्रत्यक्ष देखाएको अनुभव गरियो भने रवि र बालुङले गुट निर्माण नगर्न जोड़का साथ निर्देशन दिनुले राष्ट्रवादीको गुट निर्माण गर्न शुरू भइसकेको तथ्यलाई पनि उजागर गरिदियो। राष्ट्रपतिले लोकतन्त्रलाई अगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रवाह गरियो। त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकार प्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुन्न सुगन्ध हुनेथ्यो। यो त उनी एमालेमा केपीओली निर्विरोध हुनै पर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो।
2: सार्वजनिक नीतिमा जनविश्वास शीर्षकमा दीपक ढकाल गोर्खापत्रमा लेख्नुहुन्छ। सार्वजनिक नीति शक्तिको नभई नागरिक र राज्यबीचको जीवन्त विश्वासको धरोहर हो। असल नीति निर्माणका लागि सही समस्याको पहिचान प्रणालीगत सोच तथ्यपरक इमानदारी र कार्यान्वयनको सामर्थ्य जस्ता आधारभूत खम्बा आवश्यक पर्छन्। नेपालको मुख्य चुनौती नीतिको अभाव नभई त्यसलाई नागरिकको जीवनसम्म पुर्याउने क्षमताको कमी हुनु हो।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार
4: चैते धानमा नेट ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम। अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू। रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइ राख्ने। वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने। ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया
6: सूचना संगीत मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 MHz
1: अहिले बिहानको 6 बजेको
7: समय
1: अहिले बिहानको 6 बज्यो
7: 8:06 AM
1: यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै नील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 11 गते बिहिबार, जुन 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: स्थानीय तहको बजेटमा सुशासन प्राथमिकतामा, राहदानी छपाई प्रकरणमा पक्राउ परेका सातजनाको थुनछेक बहस आजदेखि, बीपी राजमार्गको नयाँ ट्रयाकमा मध्य असारदेखि सवारी साधन चलाइने,
1: रेबिज विरूद्धको खोप अभावले ज्यानै जोखिममा, खोपको अभाव नभएको सरकारको दावी, श्वास प्रश्वासको औषधि पनि नक्कली, संहिताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर विरोध,
0: 3.5 करोड़ खर्च पछि मधेस प्रदेश सरकारको परिवहन सेवा योजना अलपत्र, मनसूनमा जुनसुकै बेला पनि सवारी साधनहरू रोक्न सकिने, लागू औषधको दुर्वेशन रोक्न बजेट अनि संरचनाको अभाव,
1: भेनेजुएलामा शक्तिशाली भूकम्प, कंगोमा 1000 भन्दा बढ़ीमा इबोला संक्रमण, 277 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको पुष्टि, अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द,
0: र विश्वकपमा अहिले समूह ए का दुई खेल हुँदै बागमती प्रदेश खेलकुदमा काठमाडौँलाई 51 स्वर्ण, न्यू डायमण्ड 19 वर्ष मुनिको भलिबल च्याम्पियन।
2: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा स्थानीय तहले ल्याएको बजेट र प्राथमिकताको प्रसंग।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेका छैनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा आयोजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने पहिले अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सीप विकास, रोजगार प्रबन्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079-80 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा स्थानीय अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हल्का बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिनेछ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राज

0: राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सड़क खण्डमा सवारी साधन सञ्चालन रोक्न 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। यो सँगै मनसूनका कारण सड़क अवरूद्ध हुनासाथ तत्काल खुलाउन चालक सहितका हेभी इक्विपमेन्ट 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह पनि गरिएको छ। कमाण्ड पोस्टको हिजो बसेको बैठकले जोखिमपूर्ण अवस्थाको निर्णय अपेयर गर्दै बल जफ्ती सवारी साधन चलाए प्रचलित कानून अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। मनसून भित्रिएसँगै यस वर्षको प्राकृतिक विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको कमाण्ड पोस्टको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि हिजो नै गरेको छ। प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा विमानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउने अवस्था आए निर्णय गर्न पनि भनिएको छ। सीआईएमसँग कुराकानी गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले भन्नुभयो,
1: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सडकहरू अवरोध हुने स्थितिहरू हुन्छ र त्यो अवरोध हुने स्थितिमा दुई तिनवटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पहाडवाडी क्षेत्र, र त्यसका लागि हामीले चाहिँ बैठकी उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो, खोजुदा सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो, त्यसै गरेर राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ, खाद्य गएर खाद्य राहत सामग्रीहरू त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ र त्यसमा चाहिँ सिडिओको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुदा राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा त्यो 7 वटै प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत भनेको जस्तो कि स्थानीय तहमा यो भूमि व्यवस्था सहकारी संघीय मानव सामान्य प्रशासन मन्त्रालय संयोजन गर्छ, उहाँहरू मार्फत चाहिँ त्यहाँ त्यो परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
0: यसैबीच बाढ़ीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारी साधन सञ्चालनमा ल्याइने भएको छ। धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही केही ठाउँमा वर्षाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी साधन सञ्चालन गर्न लागि हो। अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी साधन चलाइएको छ। बेला बेला आउने बाढ़ीले सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयले बताएका छन्। बाढ़ीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारी साधन चलाउने गरिएको छ। वर्षालाई दृष्टिगत गर्दै बनिरहेको नयाँ ट्र्याकबाट मध्य असारदेखि सवारी साधन चलाउने गरी तयारी गरिरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभएको छ। 400 बेसी बोक्सीकुना, कालढुंगा र डाला बेसीको एउटा खण्ड तयार भएको उहाँले बताउनु भएको छ। अन्यत्र पनि बाढ़ी आयो भने गाड़ी रोकिने अवस्था छैन। उहाँले भन्नुभयो, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले बनाउने खण्डमा माटो भरेर बोल्डर ठूला ढुंगा राख्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउनु नपर्ने पनि उहाँको भनाइ छ। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लागू औषधको लत छुटाउनका लागि सरकारले चाल्नुपर्ने कदम।
2: स्कूलमा चाहिँ यदि पढाइ कमजोर भइरहेछ र वेट लुज भएको छ भने ड्रग टेस्ट हुन्छ परे त म तिमीले ड्रग खाएको कुनै पनि हाल्नु थाहा पाउँछु, तिमी बच्दै सक्दैनौ, तिमी अफिस बिहा गर्नुभन्दा अगाडि ड्रग टेस्ट गर्ने। यतै 5-7 वटा नियम बनाइदियो भने ड्रग्समा मान्छे फुत्किन सक्छ, कहीँ कहीँ त पर्यो।
0: रेबिज विरूद्धको खोप अभावले जानै जोखिममा खोपको अभाव नभएको सरकारको दावी। श्वास प्रश्वासको औषधि पनि नकली सम्झौताबारे राष्ट्रपा सभापति र अर्थमन्त्री वाग्लेको प्रस्तावमै अन्तर्विरोध लगायतका खबर बाँकी नै छन्।

0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7408, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामाट, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। तपाईहरूले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको कान्तिपुरको भित्री पृष्ठमा मौद्रिक नीतिमा परिश्रम र चेम्बरको सुझाव अर्थतन्त्र चलायमान बनाउन माग शीर्षकमा खबर प्रकाशित छ भने इलामका बन्द चिया उद्योग खोल्न जुटो सहमति शीर्षकमा पर्वत पोर्टल खबर लेख्नु भएको छ। भारतको चिया बोर्डले लागू गरिएको नयाँ मापदण्डका कारण निर्यातमा सखस भएपछि त्यसको विरोधमा बन्द भएका इलामको सूर्योदय नगरपालिका स्थित 53 चिया उद्योग पुनः संचालनमा आउनुभएका छन्। सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि तथा सूर्योदय अथ्रोडक्स टी प्रोडक्शन एसोसिएशनका बीचमा भएको छलफलपछि उद्योग संचालन गर्ने विषयमा तीन विदेश सहमति भएको सूर्योदयका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनु भएको छ। भारतीय बजारमा चिया निर्यात सहज नहुन्जेल उद्योगमा थन्किएको करिब 10 लाख किलो चिया भण्डारणका लागि नगरपालिकाले व्यवस्थित भण्डारण कक्षको व्यवस्थापन गर्ने र बजार व्यवस्थापन सहज नहुन्जेल किसानलाई दिने भुक्तानी केही समयका लागि स्थगित गर्ने सहमति उद्योग र किसान बीच भएको पनि उहाँले बताउनु भएको छ। त्यस्तै पहिलो पृष्ठमा रेबिज विरूद्धको खोप अभावले ज्यानी जोखिम शीर्षकमा खबर प्रकाशित छ। कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले ज्यानै गुमाउन थालेका छन्। स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाडौँकै चन्दागिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको छ। रेबिजको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई केही साता अघि कुकुरले टोकेको थियो। परिवारले हिमचक्राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै 11 जिल्लाका 87 स्थानमा बर्डफ्लू शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संहिताबारे लामिछाने र वार्नेको प्रस्तावमै अन्तर्विरोध शीर्षकमा अर्को खबर छ। यसलाई कुलचन र न्यूपाले लेख्नु भएको छ। राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको सवालमा भने अझै अन्यलकै अवस्था, पार्टीको वैचारिक दिशाका धेरै विषय पस्ट्याए पनि संहिताको सवालमा भनी अझै अन्यलकै अवस्था रहेको चित्रण गरेको छ।
4: सभापति रवि लामिछानी र उपसभापति सोनिम वाग्लेले चितवन महाधिवेशनमा प्रस्तुत गर्नुभएको दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत एकता हुन नसकेको देखिएको छ। त्यस्तै संहिता कार्यान्वयन गर्नुभन्दा पश्चगामी बाटोमै फर्किने सन्देश राष्ट्रपाको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
5: गोर्खा पत्र दैनिकमा कुटनीतिमा अब्बल महिला शीर्षकमा चाँदनी हिमालले लेख्नु भएको खबर छापिएको छ। कुटनीतिमा महिलाको उपस्थितिले विश्व विकासलाई शान्तिपूर्ण सह अस्तित्वका आधारमा समृद्धितर्फ अग्रसर गराउन सक्ने क्षमता प्रत्येक राष्ट्रले आयोजन गर्न सक्ने विश्वास संयुक्त राष्ट्र संघको रहेको उल्लेख गरिएको छ। रहदानी छपाई प्रकरण थुन्चेक बहस आजदेखि शीर्षकमा अर्को खबर छ। विद्युतीय रहदानी छपाई प्रक्रियामा अनियमितताका आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ। आजदेखि त्यस मुद्दामा थुन्चेक बहस प्रारम्भ हुँदैछ। विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दा साथ उपस्थित गराइएका सातैजना प्रतिवादीको बयान सकिएको र बहस प्रारम्भ हुने क्रममा रहेको बताउनुभयो। मंगलबार तीन प्रतिवादीको बयान भएकोमा बुधबार चारजनाको बयान सकिएको पनि उहाँले जानकारी दिनुभएको छ। भित्री पन्नामा श्वास प्रश्वासको औषधि पनि नक्कली शीर्षकमा खबर छ। दम तथा दीर्घकालीन फोक्सो रोग सीओपीडीको उपचारमा प्रयोग हुने चर्चित औषधिसँग मिल्दोजुल्दो नक्कली औषधि नेपाली बजारमा बिक्री वितरण भइरहेको फेला परेको छ। नागरिकले सावधानी अप्नाउनु पर्ने देखिएको छ। औषधि व्यवस्था विभागले भारतीय औषधि उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित सेरोफो रोटा क्याप्सको नक्कली स्वरूप बजारमा भेटिएकोले सचेत रहन अनुरोध गरेको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले चिकित्सक फार्मासिस्ट अस्पताल औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै सक्कली औषधि मात्र सिफारिश तथा बिक्री र प्रयोग गर्न आग्रह गर्नुभएको छ। रेबिजको खोप अभाव नभएको बारेमा सरकारको भनाई सम्बन्धी खबर पनि छ। देशका विभिन्न जिल्लामा रेबिज खोप अभाव भएको गुनासो बढ़िरहेको बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने हाल मौजदात रहेको खोपले आगामी साउनसम्मको आवश्यकता धान्न सक्ने जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशभर हाल 11,000 भन्दा बढ़ी भाइल रेबिज खोप मौजदात रहेको र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा थप 4,500 भाइल खोप आउँदो शनिबारसम्ममा नेपाल आइपुग्ने जानकारी दिनुभयो। आपूर्ति तथा व्यवस्थापन महाशाखाका अनुसार प्रदेश केन्द्र स्वास्थ्य कार्यालय तथा विभिन्न अस्पतालमा एआरभी 0.5 ml त्यसै गरी एआरभी 1 ml र रेबिज इम्युनोग्लोबुलिन सहितको 11,000 भन्दा बढ़ी भाइल खोप उपलब्ध रहेको उल्लेख गरिएको छ। अर्को खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ। 9 दिनमै 45 कर्मचारीले दिए राजीनामा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको हो। खडेरीले सुक्न थाले धनगढ़ीका चापागल शीर्षकमा तेजराज भट्टले लेख्नु भएको खबर पनि छापिएको छ। दमकल र सड़क पखाल्ने गाड़ीमा भरेर पानी बाँड्न लागिएको तस्विर सहितको खबर छापिएको छ। 3.5 करोड़ खर्चिएपछि तुलियो मधेस प्रदेश सरकारको परिवहन सेवा योजना शीर्षकमा जनकपुर धामबाट हदीस खुद्दारले लेख्नु भएको खबर छापिएको छ। प्रदेश राजधानी जनकपुर धामदेखि पश्चिममा पर्सा र पूर्वमा 70 सम्मको रूटमा चलाउन भन्दै मधेस प्रदेश सरकारले कार्यविधि बिनामै खरिद गरेका 5 बस 1 वर्षसम्म चलाउन सकेको छैन। त्यसपछि अन्य 3 संस्थालाई बाँडेको बस 4.5 वर्ष यता पनि अलपत्र अवस्थामै रहेका छन्। माग्दै नमागेको बस भिराएको भन्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो फिर्ता लैजानु। लम्बिनीमा चलाउन एडीबीले अनुदान दिएका 5 विद्युतीय बस 6.5 वर्षदेखि थन्काइएको बारेमा भैरहवाबाट दिपेश पछाईले लेख्नु भएको खबर पनि छापिएको छ। भित्रीपन्नामा काठमाडौँ उपत्यकामा बर्ड फ्लूको उच्च जोखिम, उपत्यकामा दैनिक 4-5 ठाउँमा देखिरहेको छ संक्रमण, भक्तपुरको चाङ्गु नारायण र सूर्य विनायक हटस्पट भनेर अजित अधिकारीले लेख्नुभएको खबर छ। एक साताभित्र बर्ड फ्लूको संक्रमण दरमा कमी नआए उपत्यकामा कुखुराको मासु खरिद बिक्रीमा रोक लगाउने सरकारले तयारी पनि गरेको छ। उपत्यकामा कागबाट संक्रमण फैलिँदै गरेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। लुम्बिनीको बजेटमा लफडा, सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि सहमति जुटाउ को लागि सकस भइरहेको बारेमा बुटोलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर छ। नेकपासँग कार्यगत एकता हुन सक्ने ओलीको ब्रिफिङ बारेको खबर पनि छ। वाम आन्दोलन विरूद्ध प्रहार बढ़ेको र मिलेर जानुपर्ने हुन सक्छ भनेर उहाँले बैठकमा भन्नुभएको खबरमा उल्लेख गरिएको छ। ब्याज भुजीकरणमा राष्ट्र ब्याङ्क लचक, अब सबै दीर्घकालीन आयोजनाले ब्याज भुजीकरणको सुविधा पाउने शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ भने पोखरा औद्योगिक क्षेत्रका 85% उद्योगले भाडा बकेउता तिरेको पनि कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको खबर छापिएको छ। तीनवटा महानगरले ल्याए 15.5 अर्बको बजेट शीर्षकमा भित्री पन्नामा खबर छापिएको छ। अनि अर्को खबर नीति ओझेलमा नेतृत्वमा हानथाप शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले काठमाडौँबाट र अनिल ढकालले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकमा भने समिट ग्रीन बुइज विवाद उत्कर्षमा निर्माण पूर्व नै कार्यविधि संशोधन किन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। समिटको नक्सा 2082 वैशाख 17 गते पास भए पनि निर्माण कार्य भने 2079 साउनबाट थालिएको थियो। ग्रीन बुइजले निर्माण रोक्न 2086-26 गते निवेदन दिए पनि काम रोकिएपछि विवाद चौडिकिएको उल्लेख गरिएको छ। अर्को खबर रूखलाई अधिकार सहित जीवित प्राणीको मान्यता शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा भने आगामी वर्षका लागि तीनै तहको आयो बजेट शीर्षकमा खबर छापिएको छ। तातोपानी नाकाबाट यो वर्ष शून्य निर्यात शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। नेपाल र चीनबीच व्यापारको सबैभन्दा पुरानो नाका सिन्धुपाल्चोक स्थित तातोपानीबाट यो वर्ष निर्यात व्यापार शून्य बनेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा तातोपानी नाका मार्फत चीनतर्फ नेपालको निर्यात शून्य बन्दा आयात भने अर्बौंको भइसकेको खबरमा उल्लेख गरिएको छ। कारण 5.5 लाख भन्दा बढ़ी पंक्षी नष्ट गरिएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर पनि छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। कंगोमा 1094 जनामा इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका अनुसार 277 जनाको मृत्यु भइसकेको छ।

0: 89.8 MHz.
1: एउटा एप हजारौँ डिल

0: सूचना संगीत मनोरंजन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाई राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 0556-93-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
1: समयमै कर तिरौं, सबै नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
4: लिउँ चाहिँ एन्ड लिइहालो न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रो चलिरहेछ।
3: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
5: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्स गरेर पुराना मोटरसाइकलहरू किन्नुस पनि गरिन्छ।
3: प्रोप्राइटर अमित फर्साई, भद्रती रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौली बाटो, भीमनगर जाने बाटो। मोबाइल 98-550-82-751।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।

सदाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालोसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। 9841-75-223 र 9956-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz करौली चितवनबाट, हाम्रो आरती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सरवार रेडियो नेटवर्क भरतपुर चितवनबाट, सामुदायिक रेडियो रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो रेडियो एफएम 97.2 MHz दुदी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेडुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरगन्त धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9956-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2086 साल असार महिनाको आज 11 गते, अनुसार ऋषि सन् 2026 जुन 25 तारिक, सकसम वर्ष 1948 नेपाल समुद्र 1146 तसरात्व रोद्र नामक सम्वत्स र उत्तरायण ग्रीष्म ऋतु आज बिहिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज एकादशी। आज विशेष गरी आज निर्जला एकादशी यानि कि तुलसी बीजारोपण एकादशी रहेको छ र आजको एकादशी 40 घडी 50 कोला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ स्वाति नक्षत्र रहेको छ 33 घडी 25 कोला। यस्तै गरेर योगमा रहेको छ शिव योग रहेको छ 21 घडी 5 कोला। कर्णमा रहेको छ वणिज करण रहेको छ 9 घडी 21 कोला रहेको छ। चन्द्रमा तुला राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी श्री सूर्यनारायण देवता चाहिँ आजको दिनमा विशेष गरी मिथुन राशिमा विशेष गरी आनन्दद योगमा आज स्थिर योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भए पनि सर सूर्यास्त 7:01 हुनेछ। आजको दिनमा घडी 13:50 रहनेछ। आज निर्जला एकादशी व्रत तुलसीको दल राख्ने दिन आज, आज भूमि पूजा गर्ने दिन रहेको छ। असाध्य पवित्र असाध्य शुभ दिन रहेको छ आज भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको विशेष गरी कहाँ कसरी के गरेर व्यक्ति रहन्छ त्योभन्दा पहिला आजको शुभ समय यानि कि आजको तुलसीको दल राख्ने समय कतिखेर रहेछ त भन्ने विषय पनि जानकारी म तपाईँलाई गराउनेछु। विशेष गरी आजको शुभ बेला रहेको छ विशेष गरी साँझको 5:18:59 विशेष गरी साँझको 7:03:11 आज शुभ बेला रहेको छ भने, यस्तै गरेर
आजको लागि लाभ बेला रहेको छ, विशेष गरी लाभ बेला रहेको छ, विशेष गरी दिउँसोको 12:06:26 विशेष गरी दिउँसोको 1:50:37 आज लाभ बेला, आजको काल बेलाको समय रहेको छ दिउँसोको 3:34:48 विशेष गरी दिउँसोको विशेष गरी साँझको 5:18:59 काल बेला रहेको छ। यस्तै गरेर अहिले यतिखेर रोग बेला रहेको छ भनेको 8:38 चाहिँ तुलसीको दल राख्न मिल्दैन है। यस्तै गरेर तपाईँको चाहिँ 8:38 रोग बेलामा राख्यो भने घरमा रोग भित्रिने होइन, तुलसीलाई रोग लाग्ने भन्ने पनि हुन्छ। यस्तै गरेर त्यसपछि उद्योग बेला रहेको छ 10:22, त्यसपछि 12:06 चार बेला रहेको छ, चार बेला रहेको छ, अनि त्यसपछि 12:06 पछि तपाईँले 1:50 भित्र तुलसीको तल राख्न मिल्छ। त्योभन्दा राम्रो भनेको दिनभरि भोकै बस्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, तुलसीको दल राख्नलाई तयार पार्नुहोस्, मठहरू तयार पार्नुहोस्, मठलाई श्रृङ्गार पटार गर्नुहोस्, राम्रो सरसफाई गर्नुहोस्, त्यसपछि तपाईँले साँझको 5:18:59 तपाईँको चाहिँ भनेको साँझको 5:19 चाहिँ तुलसीको दल राख्न पाउनुहुन्छ। त्यो बेला पनि राख्न मिल्छ, अहिले बिहान राख्नुभन्दा बेलुका राख्न समयको हिसाबले राम्रो। अब यस्तै गरी तपाईँको चाहिँ भोक कन्ट्रोल गर्न सक्नुहुन्न, अस्वस्थ हुनुहुन्छ भने 8:38 पछि राख्नुहोला, राख्दाखेरि है यसरी तपाईँले यसरी मेहनत गर्नुहोला। आजको लागि चाहिँ विशेष गरी तुलसीको मठ छैन भने तपाईँले गमला छन् भने गमलामा भए पनि राख्नुहोस्, गमला पनि छैन भने एउटा बाल्टी चोखो बाल्टी है, जस्तै कपडाहरू नधोएको बाल्टीहरू चोखो बाल्टीहरू छन्, सब घर नयाँ बाल्टी भए पनि हुन्छ, त्यो बाल्टीमा तलपट्टि 2-4 पाल पार्नुहोस् है, एउटा रड तताउनुहोस् अथवा फलामका चिज केही तताएर चाहिँ तल घुसिदिनु भयो भने पाल पर्छ, 4-5 पाल राख्नुभयो भने, अनि त्यसपछि तल अलिकति ढुङ्गाहरू राख्नुहोस् थोरै, जुन बाल्टीको पिँधामा थोरै ढुङ्गाहरू राख्नुहोस्, त्यसपछि गाईको गोबर अनि माटो राख्नु होला, तपाईँले मल गाईको मल, अनि त्यसपछि तपाईँसँग पिना छन् भने तोरीको पिना छन् भने तोरीको पिनालाई कुटकाट पारेर धुलो बनाएर तोरीको पिना जस्तै गरी माटो गोबर मल तपाईँको मिसाएर मिक्स गरेर तपाईँले राख्न सक्नुहुन्छ। भैँसीको मल प्रयोग नगर्नु होला है। तपाईँले चाहिँ आजकोमा विशेष गरी मैले यो तपाईँलाई जानकारी गराएँ। तपाईँ तिन तारा 4 तारामाथि बस्नुहुन्छ अथवा तपाईँ भाडामा बस्नुहुन्छ भने पनि तपाईँले तुलसीका मोर चाहिँ जस्तै भाडामा बस्नुहुन्छ भने घर बेटीले चाहिँ जहाँ पूजा गर्नुहुन्छ तपाईँ त्यहाँ गएर पूजा गर्न पाइन्छ है। यस्तै गरी तपाईँ 3-4 तारामाथि बस्नुहुन्छ, दैनिक रूपमा सेवा पूजा गर्न अलिकति अप्ठ्यारो भइराखेको छ, असहज भइराखेको छ भने तपाईँले एउटा गमलामा भए पनि पूजा चाहिँ गर्नुपर्ने हुन्छ। चोखो ठाउँमा राख्नुहोस्, शुद्ध बनाएर राख्नुहोस्, दैनिक रूपमा जल राख्नुहोस्, घाम लाग्ने ठाउँमा राख्नुहोस्। तुलसीलाई राख्दाखेरि चाहिँ घाम अनिवार्य चाहिन्छ तुलसीलाई। तुलसा भनेको पहाडतिर चिसो हुने हिउँ पर्नेतिर तुलसा हुँदै हुँदैन हेर्नु, किनकि तुलसीलाई के हुन्छ भन्दा चिसो सहन सक्दैन तुलसीले, त्यही भएर अलिकति घाम राख्ने घाम पर्ने ठाउँमा तपाईँ बिहानको घाम 1-2 परोस्, घरको अगाडिपट्टि राख्नुहोस्, घरबाट बाहिर निक्लिँदाखेरि तुलसीको मुठ दाहिनेपट्टि परोस् होइन, त्यसलाई तपाईँको पूर्व पश्चिम उत्तर दक्षिण नहेर्नु होला, घरबाट निक्लिँदा दाहिने हातमा हुनुपर्छ तुलसा, तुलसाको मोठ चाहिँ होइन। यसरी राख्नुभयो भने तपाईँलाई एकदम बेस्ट हुन्छ, राम्रो हुन्छ, कुनै कुराको समस्याहरू बाधाहरू आउँदैन भन्ने कुराहरू मैले तपाईँलाई जानकारी गराएँ। पालिरहेको छ ग्रहगोचर, ग्रहगोचरमा आज विशेष गरी ग्रहगोचरमा सूर्य मिथुन राशिमा, चन्द्रमा तुला राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र विशेष गरी कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि तुला राशि आउँछ, स्वातिको तेस्रो त नाम आउँदो रहेछ, रोबाट नाम आउँछ, अन्त्यनारी देवगण पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पारिरहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूलाई आजको दिन खर्चिलो देखे पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुँदै जाँदैछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रह गोचर त्यति देखिएको छ। प्रेम र मित्रको बन्धन पछिल्लो भएर जाँदैछ। आफन्तबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बन्न सक्छ। स्रोत पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइँदैछ। तै पनि भौतिक साधन जोड्ने समय रहेको छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिँदा राशि मेषलाई आजको दिनमा विशेष शुभ रहनेछ। वृष राशि हुनेहरूको लागि आजको दिन पहिलेको सफलताले हौसला जमाउनेछ भने पछिको लागि विशेष काममा जग बस्ने मौका मिल्नेछ। विभिन्न अवसर प्राप्त हुँदै जाँदैछन् र मनले फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुँदै जाँदैछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवादका मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिन्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दछ। सेवामूलक कामबाट सम्पादन गर्न सकिन्छ। प्रतीक्षा गरेको नतिजा सफल रहनेछ। गुरूजन र सन्तानको सहयोग लाभदायक बन्दै जानेछन्। पछि लाभ हुने काम पनि प्रारम्भ हुन सक्ने योग राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन निर्णय मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। अवसर पछि आए पनि चुनौतीसँग जुझ्नुपर्ने समय रहेको छ। बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। प्रतिष्ठित व्यक्तिसँग र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्दैछ। शुभ चिन्तकलाई साथ मिलेर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना थालिने हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन छोटो समयमा राम्रो उपलब्धि हातलाई हुनेछ। स्रोत साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीय परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने अवसर मिल्दछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिन्छ। पहिलेका कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिन्छ। अध्ययनमा धेरै समय दिन नसकेला अर्को मुख राख्ने बानीले आफ्नो काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। शोकले खर्च पाउने हुँदा अर्थ अभाव सबै देखा पर्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैनन्।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुलाराशि उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। भेटघाटमा अलमुनियाले आँटेका काममा बाधा हुनेछ। तैपनि मेहनत गर्दा पछिको लागि फाइदा लिन सकिन्छ। स्वास्थ्यको लागि खानपानमा सजग रहनु पर्ला। परिवेश उल्लासमा रहनेछ भने जीवनशैली व्यस्त रहनेछ। मेहनतले नामदामी नाम दिन सक्छन्। आफन्तका लागि समय दिनुपर्ने हुन सक्ने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरको लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी गर्न सकिन्छ। अवसर प्राप्त हुँदै जानेछन्। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइहरूसँग हातमिता पर्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिन्छ। लाभ सञ्चय नभए पनि मेहनत गर्दा पछिको खर्च घटाउन सकिने खालको योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन मनको धनार्जन हुँदै जाँदैछन्, विभिन्न स्रोत साधन जुट्द जाँदैछन्, आफूले काम बन्न जाँदैछन् भने आमदामीले उस्त जाँदैछ, श्रमको उचित मूल्याङ्कन हुनाले आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउनेछन्, व्यापारमा राम्रो फर्को मार्न सकिन्छ, सटपट लेनदेन आदिमा फाइदा हुनेछ, मिहिनेतले लक्ष्यमा पुर्याउनेछन्, व्यापारमा थन्किएको वस्तु बिक्री हुँदै जानेछन् र अड्किएको रकम पनि उठ्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ, सामाजिक कार्यले अवसरा प्रदान गर्नेछ, भूमि बाहन र कर्मयोगबाट लाभ मिल्दैछ, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, व्यापारमा पनि राम्रो फाइदा हुनेछ, प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, विशिष्ट व्यक्तिको सहयोग जुटाउने महत्वाकांक्षी काम गर्न समय लाग्नेछ, नामदाम इनाम कमाउने अवसर समेत प्राप्त हुने खालको यो कुनै राशि मकर र यो आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन फाइदा सामान्य भए पनि तार्किक काम थाल्ने हुनेछ, धर्म कर्म तथा परोपकारमा प्रवृत्त भएन, चिताको काम छिट्टै सम्पादन हुने योग रहेको छ, सहयोगीहरूले हिम्मत दिलाउँदैछन्, व्यापार व्यवसायमा विस्तार गर्ने समय रहेको छ, आफ्नो क्षेत्रमा राम्रो प्रभाव जुमाउन सकिन्छ, सामाजिक दायित्व बढ्नेछ, दिगो कामको जग बसाउनुको साथै दाम र प्रतिष्ठा कमाउने बेला पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन तत्काल लाभ नहोए पनि पछिको लागि काम गर्ने समय रहेको छ, समस्याले राष्ट्र पत्ता लगाउन सहयोग पुर्याउनेछ, शुभचिन्तकहरू जुट्नाले आश मारेको काम पुनः प्राप्त हुन सक्छ, अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछन्, पहिले बिग्रिएको काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्दा लाभ उठाउन सकिन्छ, स्वास्थ्यको लागि व्यायाम तथा खानपानमा ध्यान पुर्याउनु पर्ने खालको यो पनि राशि मिल्नै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोत सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी मैले तपाईँलाई गराइसकेका छु र अब भन्ने पाल रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी गर्दछ र भाग्यको विषयमा जानकारी भने गराउनु गइरहेको छ। म तपाईँलाई आज विशेष जानकारी गराउन खोजिराखेका छु। आज विशेष गरी गीताको विषयमा, श्रीमद् भगवत गीताको विषयमा जानकारी भने म तपाईँलाई गराउन खोजिरहेका छु। तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला है, अनि मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्, गीताले के भनेको छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु। श्री परमात्मने नमः। श्री कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। विशेष गरी आजको पवित्र बिहानी को रूपमा मैले तपाईँलाई गीताको विषयमा केही कुरा पस्किँदै खोजिराखेका छु। विशेष गरी कुरुक्षेत्रको धर्म क्षेत्रमा अरविन्दको हृदयमा फैलिएको शोक, भ्रम, मोह र उद्विग्नताको घडीमा भगवान श्रीकृष्णको कण्ठद्वारा झरेको दिव्य ज्ञान श्रीमद् भागवत गीता यो पृथ्वीमा प्रकट भएको थियो। त्यो समयमा हजारौं वर्ष अघि उच्चारित यी वाणीहरू आज पनि जीवन, कर्म, कर्तव्य, भक्ति र मोक्षका लागि उत्तिकै शक्तिशाली मार्गदर्शक बन्न सकेका छन्। विशेष गरी गीता ज्ञान यज्ञको स्मृति हो, धर्म मार्गमा हिँड्न प्रेरणा दिने उज्यालो दिनको रूपमा पनि हामीले गीतालाई हामीले बुझ्न सकिन्छ। श्रोता मित्रहरू, युद्धको रणभूमि कुरुक्षेत्र, दुवै पक्षका सेनाहरू उभिएका, भीष्म द्रोण जस्ता महर्षि समान योद्धाहरू, महावीर अभिमन्यु, विराट, द्रुपद, शल्य र शिखण्डी जस्ता महान बलिशालीहरू चाहिँ युद्धभूमिमा उभिनु भएको थियो र तर अर्जुनको अन्तर्मन भने विचलित भइराखेको थियो युद्ध गर्नको लागि चाहिँ। उहाँले देख्नुहुन्छ युद्ध म कोसँग गरिराखेको छु भन्दा आफ्नै गुरु, आफ्नै पितामह, आफ्नै कुटुम्ब, युद्ध जिते पनि मैले यिनै प्रियजनसँगको वध गरेर प्राप्त भएको राज्य कस्तो सुख हुन्छ होला त, आफ्नो आतंकलाई हत्या गरिसकेपछि कस्तो सुख पाउँछु होला त मैले। त्यही वेदनाका वेदनामा चाहिँ अर्जुनका वचनहरू चाहिँ कृपया परया वृष्टो विषि दन्ती दमब्रवित, हे माधव, हे कृष्ण, मेरो धनुष हातबाट धरेको छ, शरीर काँपेको छ, मन अस्थिर रहेको छ, युद्ध म कसरी गरौं। गीता भनेको छ है, अर्जुनले भन्नुभएको छ यो युद्ध म कसरी गरौं। मन मन्दिर ढाकिएको थियो मोहोदय तमसले, यही घडीमा यही मोडमा भगवान श्रीकृष्णले प्रदान गर्नुभएको जीवन परिवर्तन गर्ने, मन शुद्ध पार्ने र कर्तव्य प्रकट गराउने दिव्य उपदेश नै के हो भन्दा गीता हो। यसको मूल सारांश भनेको यति नै हो है। श्रीकृष्ण वदन, कृष्णले भन्नुहुन्छ अशोचानन्य सोदन्वम प्रज्ञा वादम सभाससे, हे अर्जुन, तिमी जसका लागि शोक गरिरहेका छौ तिनीहरूको शोक गर्न योग्य होइन, किनकि आत्मा जन्मिँदैन मर्दैन, न जायते मृयते वा कदाचित, आत्मा सनातन अविनाशी नित्य शुद्ध र चेतन तत्व हो, शरीर क्षणभङ्गुर हुन्छ, बसांसी जीर्णान यथा विहाय, जसरी पुरानो वस्त्र फेर्छौ त्यसरी नै आत्माले शरीर परिवर्तन गर्दछ। यसैबाट शुरू हुन्छ पहिलो अध्याय, अर्जुन
विषाद योग दोस्रो अध्याय सांख्य योग र ज्ञानको उज्यालो फैलिन थाल्दछ। भगवान भन्नुहुन्छ कर्मण्येव विकारस्थे मा फलेषु कदाचन। यसको अर्थ के हो भने कर्म गर तर फलको प्राप्तिको आसक्ति त्याग गर्नुपर्दछ। हामीहरूले आजको समयमा तनाव दबाव निराशा किन, किनभने हामी फलमा मात्र केन्द्रित छौ कर्ममा होइन। श्रीकृष्णले भन्नुहुन्छ योगस्थ कुरु कर्माणि, अर्थात् यसको के हो भन्न खोजे भन्दा मन शान्त बनाएर कर्म गर, शान्त मनले गरिने कर्म सफल हुन्छ अवश्य मेव। कर्मयोगले भन्छ, के भन्छ कर्मयोगले भन्दा कर्तव्य टाढेर भागेर शान्ति मिल्दैन, कर्तव्य पूरा गरेरै के हुन्छ भन्दा शान्ति मिल्दछ। गीताको चौथो र पाँचौ अध्यायमा ज्ञान योग यहाँ भगवानले बताउनुहुन्छ ईश्वर सनातन अजोपि सन्व्ययात्मा। भगवान जन्मिने मर्ने होइन, तर धर्म र अधर्मको सन्तुलन बिग्रदा अवतार धारण गर्नुहुन्छ भगवानले। पवित्राय साधुनाम विनाशायत दुष्कृताम श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। ज्ञानाग्नि सर्वकर्माणि भस्म सात कुरुते, ज्ञानले अज्ञानी रूपी कर्मफललाई जलाइदिन्छ। ज्ञान आयो भने के हुन्छ भन्दा अज्ञान रूपी कर्म रूपी कर्मफललाई चाहिँ यसले ज्ञानले जलाइदिन्छ। गीताको सात अध्याय र बाह्र अध्याय भक्ति योगका फूलहरू यहाँ भगवान अत्यन्त मधुर स्वरमा भन्नुहुन्छ मनमना भवमत भक्त हो, मेरो चिन्तन गर मैले समर्पित हो, म प्रति समर्पित हो, तिमीहरू भक्तहरू सबै म प्रति समर्पित हो भन्न श्री कृष्णले भन्नुभएको छ। मलाई नमस्कार गर, म तिमीलाई अवश्य उद्धार गर्नेछु भनेको मेरो साष्टाङ्ग दण्डवत नमस्कार गर्नु, मेरो श्रद्धा भक्तिद्वारा आराधना गर्नु, म तिमीलाई अवश्य उद्धार गर्नेछु। यस्तै प्रतिज्ञा संसारमा कुनै ग्रन्थमा पाइँदैन। यो यस्तो प्रतिज्ञा जुन गीतामा भन्नुभएको छ यस्तो प्रतिज्ञा संसारमा कुनै पनि ग्रन्थमा पाइँदैन। भगवान भन्नुहुन्छ पत्रम पुष्पम फलम तोयम, तुलसी पत्तै भए पनि शुद्ध मनले चढायो भने भगवान प्रसन्न हुनुहुन्छ। त्यही भएर पूजा लगाउने भन्दैमा धेरै खर्च गरेर पूजा लगाउनु पर्छ भन्ने पनि छैन। पत्रम पुष्पम फलम तोयम भइहाल्छ, के भइहाल्छ भन्दा तुलसी पातै भए पनि शुद्ध मनले चढायो भने भगवान प्रसन्न हुनुहुन्छ। भक्ति यजको योगको सुन्दरता जसमा जाति वर्ण धनी गरिबको भेद छैन, मन पवित्र भयो भने ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ। मन के चाहिन्छ, पवित्र चाहिन्छ। शरीर बाहिरी रूप छाडा पवित्र भएर सुकिला भएर हुँदैन, मन पवित्र चाहिन्छ। जसको मन पवित्र हुन्छ उसको मनमा भगवानको मन्दिर बसेको हुन्छ, ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ, त्यहीभित्र हुनुहुन्छ। विशेष गरी अब ध्यान योगमा के भन्नुहुन्छ भन्दा चाहिँ ध्यान योग यहाँ भगवान बताउनुहुन्छ सुजौ देश प्रतिष्ठाम्य, ध्यान गर्न शुद्ध स्थान चाहिन्छ, मनलाई शान्त बनाउँदै बिस्तारै बिस्तारै एकाग्रता प्राप्त गर्ने पनि भन्नुभएको छ। यतो यतो निश्चरति मनस्तर मस्थितम, जहाँ जहाँ मन चाहिँ जहाँ जहाँ भड्किन्छ फेरि फेरि ईश्वर स्मरणमा लागिरहनुहोस्। कुनै पनि मन विचलित भयो भने तपाईँले चाहिँ विष्णुको आराधना गर्नु, श्री कृष्णको आराधना गर्दा अगाडि बढ्नुहोस्, मन स्थिर रहन्छ भन्नुभएको छ। आजको जीवनमा तनाव अनिद्रा मानसिक थकान हटाउन ध्यान योग अमृत समान छ। तपाईँहरू अलिक डिप्रेसनमा जानुभएको तपाईँको आफ्नो आफन्तहरू भने पनि ध्यानमा बस्न सिकाउनुहोस् उहाँहरूलाई चाहिँ, अनिन्द्रा सत्तानाम छन् भने ध्यानमा बस्न सिकाउनुहोस्। यो ध्यान योग भनेको आजभोलिको कलियुगको अमृत हो भनेर भनेको छ। विशेष गरी चाहिँ एघारौं अध्याय गीताको शिखर अर्जुन श्री कृष्णको विश्वरूप अवलोकन गर्नुहुन्छ। दिव्य ददामि ते चक्षुः, भगवान भन्नुहुन्छ
अर्जुन म तिमीलाई दिव्य नेता दिन्छु मेरो अनन्त रूप हेर भनेर भन्नुभएको छ भगवान्ले है कस्तो राम्रो छ यो यसमा हेर्नुहोस् त अर्जुन म तिमीलाई दिव्य नेता दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ दिव्य नेता दिन्छु मेरो विराट रूपलाई तिमीले हेर देखलाई हेर भन्नुहुन्छ त्यही क्षणमा अग्निज्वाला समान तेज अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो सबै देवता सबै रूप सृष्टि पलायन समय काल सबै एकै एक शरीरमा अर्जुन विस्मित भयभीत र भक्ति विरोध नमस्ते स्तु सहस्रकृत भनेर भन्नुहुन्छ त्यहाँ अर्जुनले दर्शन गर्नुभयो भगवान श्री कृष्णको विराट रूपलाई जी दर्शन गर्नुभएको छ जीवनको अदृश्य नियमका नियमहरू बताउनुहुन्छ त्यसलाई हेर भने भन्नुहुन्छ त्यही क्षणमा अग्निज्वाला समान तेज अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो सबै देवता सबै रूप

आत्मा त्रिगुण राजगुण सतगुण तमगुण सतगुण राजगुण र तमगुण मन मानिस किन बदलिन्छ मनको मन मानिस किन बदलिन्छ भने हाम्रो मन किन बदलिन्छ भन्दा किन कहिले शान्त कहिले क्रोध र कहिले आलस्य यी सबै गुणहरूको खेल हो हेर्नुहोस् सत्वगुण राजगुण र तमगुणमा यी पर्दछन्। भगवान भन्नुहुन्छ सत्वगुणले प्रकाश दिन्छ राजगुणले तृष्णा तमगुणले आलस्य र अज्ञान ल्याउँछ। त भन्नुहोस् है अब तपाईँहरूमा कुन छ कुनहरू सत्वगुण छ कि राजगुण छ कि तमगुण छ कि सत्वगुणले प्रकाश लिएर आउँदछ उज्यालो राम्रो राजगुणले तृष्णा तमगुणले आलस्य र अज्ञान लिएर आउने गर्दछ। गीता सिकाउँदछ हामीलाई के भन्छन् गीताले भन्दा गुणातीत बन्ने अभ्यास गर्नु पर्यो जसलाई गुणले छैन त्यही मुक्त आत्मा बन्न सक्छ। यी तिनटै सत्वगुण राजगुण र तमगुण जसले हामीलाई छुन सक्दैन त्यो नै पछि भविष्यमा हाम्रो चाहिँ आत्मा परम आत्मा बन्न सक्ने गर्दछ भनेर भनेको छ। यसमा विशेष गरी 18 अध्याय पूर्व निष्कर्ष भगवान अन्त्यमा मानव जीवनको सार भन्नुहुन्छ सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज भन्न खोजेको के भन्दा सबै मेरो शरणमा आउनुहोस् समर्पणमा नै मोक्ष छ। मानव जीवनका सबै विवाद तनाव भ्रम अज्ञान अन्त्य गर्ने वचन अहम् सर्वपापेभ्यो मोक्ष इष्यामि चिन्ता तिमी चिन्ता नगर तिमीलाई म अवश्य उद्धार गर्नेछु भनेर भगवान श्रीकृष्णले भन्नुभएको छ गीतामा। 18 अध्यायको 5 घरमा घिउको दियो बाल्नु पर्दछ श्रीकृष्णको नाम जप गर्ने ओम नमो भगवते वासुदेवाय दान धर्म परिवारसँग बसेर गीता सार वाचन गर्नु पर्दछ। मन शुद्ध वाणी मधुर कर्म तत्परमा हुनेछ। विशेष गरी चाहिँ गीता 18 अध्यायमा हजुरले सक्नुहुन्छ दिनको एक अध्याय गर्नुहोस् नभए एउटा श्लोक भयो भने तपाईँले पाठ गर्ने गर्नुहोस् दैनिक रूपमा। गीता असाध्यै पवित्र ग्रन्थको रूपमा हामीले मानिन्छ। जीवन रूपी समुद्रमा तर्ने डुङ्गा हो गीता भनेको। ज्ञान कर्तव्य भक्ति योग यी चार स्तम्भमा टेकेर हिँड्दा मनमा शान्ति सुख समाधान स्वयं प्राप्त हुने गर्दछ भनेको छ। यत्र योगेश्वर श्रेष्ठ यत्र पार्थ धनुर्धर तत्र शेर विजय भूतेर ध्रुवानी तिरमतिरममा जहाँ कृष्ण छन् त्यहाँ नीति छ धर्म छ शान्ति छ विजय अवश्य हुनेछ भनेर गीतामा विशेष गरी चाहिँ भनेको छ। यो गीताको चाहिँ विशेष गरी चाहिँ अब गीता 18 अध्याय अनि त्यसपछि विष्णु सहस्र नाम पनि हुन्छ विशेष गरी चाहिँ हाम्रो भनेको छ यसरी चाहिँ भनेको छ। विशेष गरी चाहिँ हाम्रो जीवन आफैमा एउटा कुरो क्षेत्र जस्तै छ। विशेष गरी कर्तव्य मोह ज्ञान माया जीवनको सुख सुखहरू बीच चलिरहेको निरन्तर संघर्ष यही संघर्षलाई भगवान श्रीकृष्णले अर्जुनलाई बुझाइदिनु भएको कथा नै श्रीमद् भागवत गीता हो। यो तपाईँलाई थाहा छँदैछ। यो गीतामा 18 अध्याय 700 श्लोकहरू छन्। तर श्लोक भन्दा महत्वपूर्ण कुरा के छ भन्दा जीवनलाई कसरी चलाउने कर्तव्य कसरी निभाउने भगवत प्राप्ति कसरी गर्ने भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ लेखिएको छ। म तपाईँलाई प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागिहाल्यो मलाई है आज प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागेको छ। म भन्छु तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है। युद्धभूमिमा अर्जुनले आफन्त गुरु काका भाइ भत्ती सबैलाई अगाडि देख्दा उनको हात अध्याय एकमा के छ भन्दा यो अध्याय एकको कुरा गरिरहेको छु मैले चाहिँ अगाडि देख्दा उनको हात कान्छ धनुष खस्छ मन भताभत हुन्छ मन आत्तिन्छ युद्ध गरेर के पाउने भन्ने ठूलो प्रश्न उठ्छ मनमा। यो अध्यायले जीवनको एउटा महान सत्य सिकाउँदछ समस्याबाट भागेर हुँदैन दुःख द्वन्द र मानसिक भ्रम यिनैबाट ज्ञानको प्रारम्भ हुने गर्दछ। अर्जुनको विश्वास वास्तवमा पतन होइन ज्ञान यात्राको प्रवेशद्वार हो भन्ने कुरा बुझ्न सकिन्छ। हामीले दोस्रो अध्यायमा हामीले यहाँ भगवान श्री कृष्णले पहिलो पटक दार्शनिक सत्य खोलिदिनु भएको हुन्छ। सबैभन्दा ठूलो वाक्य नजायते मृयते वा कदाचित आत्मा न जन्मिन्छ न मर्छ शरीर बदलिन्छ आत्मा शाश्वत छ। जीवनका सबै भय दुःख मोह किन दुख्छ किनकि हामी शरीरलाई म भने भन्छौ विशेष गरी म हो मेरो शरीर भन्छौ।

कृष्ण भन्नुहुन्छ कर्तव्य गर तर फलको अपेक्षा बिना, यो नै निष्काम कर्म हो। यो चाहिँ द्वितीय अध्यायमा यो गीताको निचोड गरिएको छ। तेस्रो अध्यायमा भनेको छन् कर्म छोडेर शान्ति मिल्छ कि, कृष्ण भन्नुहुन्छ छोडेर होइन, भगवान्लाई अर्पण गरेर कर्म गर्दा शान्ति मिल्दछ। विश्वासलाई चलाइरहेको कर्म चक्र छ, सूर्य उदाउँदा पानी, विशेष गरी सूर्य उदाउँदा पानी पर्छ, बत्ती बल्छ, सबै कर्म नै कर्मकै आधारित हुन्छ। सूर्य पनि उदाउँछ, पानी पनि पर्छ, बाली पनि फल्छ, सबै कर्मकै आधारित हुन्छ। मानिसले पनि कर्मबाट कहिले भाग्न मिल्दैन, तसर्थ कर्तव्य जन्म सिद्ध धर्म हो। कर्म गर्नाले मन शुद्ध हुन्छ भनेर भनेको छ। विशेष गरी चाहिँ श्रीकृष्ण भन्नुहुन्छ मैले यो योग सूर्यलाई मनोलाई इक्वाक्सु राजालाई पनि दिएको थिएँ, यसको अर्थ योग गर, धर्म योग ज्ञान सदैव रहन्छ, यो नयाँ होइन। यहाँ भगवान्का अवतार विषम प्रकट हुन्छन्, यदा यदा यी धर्मस्य ग्लानेर भवति भारत भन्ने श्लोक पनि रहेको छ। धर्म पतन भएर अधर्म बढेपछि भगवान अवतार धर्म अवतार चाहिँ धारण गर्नुहुन्छ। कर्म ज्ञान सन्यास यी तिनलाई एकै कसरी एकै ठाउँमा मिलाउन सकिन्छ भन्ने सूत्र यही अध्याय दिउँछ, जुन कि चार अध्याय हो। अब पाँचौ अध्यायमा कर्मयोग र सन्यास कुन उत्तम हो, कर्मयोग र सन्यास कुन उत्तम हो, कृष्णको निचोड के आएको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो। मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो। वस्तु छोड्नु सन्यास होइन, मोह छोड्नु सन्यास होइन। भित्रबाट मोह रहँदा बाहिर वस्तु छोडेर जंगल जाँदा सन्यास नसुनिन्छ, सन्यास हुँदैन भनेर लेखेर छैठौं अध्याय भनेको छ। यहाँ कृष्णले ध्यान कस्तो गर्नु, कसरी गर्नु, कहाँ बस्नु, कति खानु, कति निन्दा लिनु सबै बताउनुहुन्छ। अर्जुन भन्नुहुन्छ मन त वायु भन्दा पनि चञ्चल छ। कृष्ण उत्तर दिनुहुन्छ अभ्यास छैन त को तेन वैराग्य त दुईते, अभ्यास वैराग्य र ध्यानको दुई पिल्लर हुन्। ध्यान नै आत्मा र उन्नतिको सदैव सबैभन्दा प्रभावकारी साधन हो। ध्यान गर्न सिक्नु पर्दछ हामीले भनेर भनेको छ। कृष्णको स्वरमा के भन्नुहुन्छ भन्दा अर्जुन यो संसारमा जस कसैलाई भेट एक मकै रूप हुन्, माटो जल अग्नि वायु आकाश ईश्वरका तत्त्वहरू हुन्। यो चाहिँ यहाँ भगवान्का दुई रूप सिकाइन्छ, अपर प्रकृति जड़ पदार्थ, परा प्रकृति चित्त चेतना जीवात्मा भनेर लेखिया छ। ईश्वरको महिमा बुझ्न यो अध्याय अत्यन्त जरुरी छ। सात अध्याय तपाईँले ईश्वरको महिमा बुझ्न सक्नुहुन्छ पढ्नुभयो भने है। अनि आठौं अध्याय भनेको छ मृत्यु समयको चिन्तन प्रभाव। कृष्ण भन्नुहुन्छ जीवनभरि जसको स्मरण गर्छौ अन्त्यमा चाहिँ स्मरण हुन्छ, अन्तिस्मरण अन्तिम स्मरण नै अर्को जन्मको ढोका बनिदिन्छ। अन्तत शुद्ध स्मरण शुद्ध भयो भने भवसागर पार हुन्छ। त्यही भएर भनेको थियो नि त भगवान नाम चाहिँ जपिरहनुपर्छ, भगवान नाम चाहिँ भनिरहनुपर्छ। नाम पनि जप गर्नु भएन, भन्नु पनि भयो भने के हुन्छ भन्दा विशेष गरी अन्तिममा मर्ने बेलामा जसको धेरै आसक्त, जोपट्टि धेरै आसक्त हुनुहुन्छ तपाईँ, त्योतिर नै हाम्रो भाव जान्छ भन्न खोजे है। अनि नौ अध्यायमा यहाँ सबैभन्दा गोप्य विद्या चाहिँ विद्या भक्ति ज्ञान योग कर्म सबै सुन्दर तर कठिन, भक्ति सरल सहज सबैको लागि खुल्ला। कृष्ण भन्नुहुन्छ पात्रता जे होस् मन पात्र मेरो प्रीति भएको हुनुपर्छ, व्यक्ति जतासुकै होस् मनमा चाहिँ म प्रति ढल्किएको हुनुपर्छ। यो अध्यायमा चाहिँ भक्ति र श्रद्धाको हृदयमा जाने कुराहरू बताउँछ नौ अध्यायमा। दश अध्यायमा कृष्णका ऐश्वर्य शक्तिहरू, सूर्यमा प्रकाश, चन्द्रमा शीतलता, अग्निमा तेज, सीमामा वीर्यता, समुद्रमा गहिराई, शिवमा रुद्रत्व, वसुधामा धैर्य, यी सबै मेरा अंश हुन् भन्नुहुन्छ श्रीकृष्ण। भक्तले जहाँ जहाँ उत्कृष्ट देख्छ त्यहाँ भगवान्लाई सम्झन सिकाइहाल्छ भनेर भनेको छ। एघार अध्यायमा सबै अध्यायभन्दा विस्मयकारी छ, कृष्णले अर्जुनलाई विशेष गरी चाहिँ देवी चक्षु दिनुहुन्छ, सम्पूर्ण सृष्टि एकै रूपमा आविभार्य विनाश काल शक्ति रूप एकै एकै पटक विराट रूपमा दर्शन दिनुहुन्छ। अर्जुन कामु हुन्छ, चकित हुनुहुन्छ, नमस्कार ढोक गर्नुहुन्छ, धन्यवाद प्रणाम गर्नुहुन्छ। यो अध्याय सिकाउँछ ईश्वर सानो रूपमा मात्र होइन सम्पूर्ण ब्रह्माण्डमा व्यापित
भएको छ भनेर सिकाउँछ एघार अध्यायले। बाह्र अध्यायमा के छ भन्दा भक्ति योग, कसरी भक्त बन्ने, को प्रिय भक्त, कृष्ण भन्नुहुन्छ द्वेष नभएको मेरो प्रिय भक्त, मित्रवर, क्षमाशील, समता राख्ने, अहिंसक, मन वचन कर्म शुद्ध भएको त्यस्तो व्यक्ति मेरो अनन्य भक्ति हुन्छ, अनन्य भक्त हुन्छ भन्दा भन्नुभएको छ। अब तेह्र अध्यायमा के छ भन्दा क्षेत्रज्ञ, क्षेत्रज्ञ विभाग योग भनेको छ शरीर क्षेत्र हो, आत्मा क्षेत्रज्ञ हो, भगवान महादेवेश्वर हो। यो अध्यायमा अद्भुत दार्शनिक छ, हामी शरीर होइनौ, हामी चेतन आत्मा हौ, शरीर परिवर्तनशील छ, आत्मा अपरिवर्तनशील छ। हाम्रो मृत्यु भएपछि हाम्रो मृत्यु हुँदैन, आत्माको मृत्यु हुँदैन, मात्रै हामीले नयाँ लुगा किनेर लिएर आयौँ भने पुरानो लुगा छोडेर नयाँ लुगा लगाउँछौ, त्यही नै हो मृत्यु भनेको छ। यो शरीरबाट अर्को शरीरमा जानु नै मृत्यु हो, यसमा कुनै मृत्यु भयो भने हामीले हात्तिराख्नु पर्दैन भनेर सिकाउँछ। चौथो अध्यायमा सिकाउँछ प्रकृतिका तीन गुण, सत्वगुण, रजगुण र तमगुण। सत्वगुण भनेको उज्यालो, ज्ञान, शुद्धता, अभिमय भनेको थिएँ तपाईँलाई। रजगुण भनेको चाहिँ इच्छा, दौडधुप। तमगुण भनेको अज्ञान, आलस्य। सत्वगुणले के भन्छ भन्दा उज्यालो, ज्ञान, शुद्धता, कुनै पनि भाव हुँदैन, उज्यालो हुन्छ मनमा, ज्ञान, शुद्धता, पवित्रता हुन्छ। अनि रजगुण भनेको चाहिँ इच्छा, दौडधुप, पैसा कमाउने, होइन त, यो पनि चाहियो, त्यो पनि चाहियो भने लोभहरू धेरै हुन्छ रजगुणमा चाहिँ। अनि तमगुणमा चाहिँ अज्ञान हुन्छ, आलस्य हुन्छ। मानिसले गर्ने सबै कर्म यी गुणले प्रेरित गर्दछन्। उद्धार तब हुन्छ जब गुणभन्दा माथि उठिन्छ हामीहरू भनेको छ। पन्ध्र अध्याय भनेको छ जीवनलाई उल्टो रूख जस्तै वर्णन गर्नु, मूल भगवान शाखा संसार जीवात्मा भगवानको अंश अमर शाश्वत छ। पुरुष प्रकृति परम पुरुष योग यी तिनै सिद्धान्तको व्याख्या गर्न सिकाउँदछ। सोह्र अध्यायमा दैवी गुण, निर्भरता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन भन्ने सिकाउँछ। आसुरी गुण, क्रोध, हिंसा, लोभ, दम्भ, मोह, अविवेक, यो सिकाउँछ। दैवी गुणमा के गर्नु, निर्भयता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन। हामी कुन गुणमा बस्नु पर्छ, हामी आसुरी गुणमा के पर्छ, क्रोध, रिसाउने, हिंसा, लोभ, दम्भ, मोह, अविवेक। मनुष्य दैवी गुणले उन्मुक्ति, आसुरी गुणले पतनतर्फ जान्छ भनेर लेखेको छ। सत्र अध्यायमा के भनेको छ, तीन प्रकारका श्रद्धा, सात्विक, राजसी र तामसी। मन मानिसले खाने, बोल्ने, गर्ने, यज्ञ, तप सबै उसको श्रद्धा गुण अनुसार उसले प्राप्त गर्दछ, सात्विक, राजसिक र तामसिक। अठार अध्याय भनेको छ के भनेको छ भन्दा कर्तव्य अनुसार कर्म गर, भक्ति राख, भगवानलाई शरणमा, भगवानको शरणमा जाऊ। अन्त्यमा सर्वश्रेष्ठ वाक्य भन्नुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, सबै चिन्ता मोह भ्रम म हटाइदिन्छु, भक्तिले मात्र विश्वास गर भनेर भनेको छ। गीतामा चरम निचर भनेको के छ भन्दा कर्तव्य, भक्ति, ज्ञान र मोक्ष मार्ग भनेर चाहिँ भनेको छ। मैले तपाईँलाई आज गीताको विषयमा छोटो जानकारी मलाई आज पनि तपाईँलाई दिन मन लाग्यो। गीताको सारांशको विषयमा, गीताको विषयमा छोटो जानकारी मैले तपाईँलाई गराएको छु। तपाईँले अरूलाई पनि सिकाउनु होला, यो कुराहरू पनि सिकाउनु होला। कार्यक्रम ज्योतिष वास्तुको वर्षाउँछौँ यतिखेर हामी। कार्यक्रम ज्योतिष वास्तुमा हामी तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामीले दिने गरेका छौँ। अनि तपाईँले यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने, प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म कुनै दिन तपाईँलाई श्रीमद् भागवतको विषयमा पनि जानकारी गराउँछु। भागवतले के भन्छ त, भागवतमा के भनेको छ, भागवतमा यसो भागवतको सारांश के हो, निचोड के हो त भन्ने कुराको विषयमा छोटो मिठो जानकारी दिएर फेरि पनि म कुनै समय तपाईँहरूसँग उपस्थित हुनेछु। आज मैले तपाईँलाई गीताको विषयमा जानकारी गराएँ, कुनै दिन म तपाईँलाई वेदको विषयमा पनि जानकारी गराउन सक्छु। हाम्रा वेद चारवटा वेद रहेका छन्। चार वेद मध्येमा कुन वेदको काम के रहेको छ, कुन वेदले के सिकाउँछ भन्ने विषयमा पनि म जानकारी लिएर कुनै समयमा उपस्थित अवश्य मेरो हुनेछु। किनकि हाम्रो धर्म, संस्कार, संस्कृतिलाई कसरी जगेरा गर्नुपर्दछ, अनि हाम्रो धर्मले के भन्छ, संस्कारले के भन्छ, संस्कृतिले के भन्छ, गीताले के भनेको छ, वेदले के भनेको छ, धर्मशास्त्रहरूले के भनेका छन् भन्ने विषयमा जानकारी पनि हामीले तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तुको वर्षमा यतिखेर हामी र कार्यक्रम ज्योतिष वास्तुमा
हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामी तपाईँलाई अवश्य मेरो गराउनेछौँ। आजको लागि पनि कार्यक्रम जति वास्तविक समय अवधि सकिएको जानकारी मलाई तापदेखि नै तपाईँलाई इसारा भएको छ। भोलि बिहान फेरि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछौँ। तबसम्म लागि तापदेखि मित्रको साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो 8 AM

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइपिएसबाट सजिलै घर बस्ने इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेक ब्लास्ट को समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन, सम्पर्क नम्बर 0564-93-495।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिचौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
5: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ट्ज।

0: सहकारी को आवाज समुदाय को विश्वास सहकारी दर्पण हरेक आइतबार मंगलवार र शुक्रवार नमस्कार स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा तपाईँ बेला पश्चिम चितवनको सामुदायिक रेडियो रेडियो साहिनो 99.8 मेगाहर्जमा कार्यक्रम सहकारी दर्पण सुनिरहनु भएको छ। कार्यक्रमलाई सहकारी तथा गरीबी निवारण मन्त्रालय बागमती प्रदेशद्वारा प्रायोजित गरिएको कार्यक्रम हो कार्यक्रम सहकारी दर्पण। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकैसाथ सुन्दै आइरहनु भएको छ। यो कार्यक्रममा हामी विभिन्न क्षेत्रका सहकारी अभियन्ताहरूसँगै विभिन्न सहकारीमा आबद्ध हुनुभएको सदस्यहरूसँग पनि कुराकानी गर्ने गर्छौं। कार्यक्रम सहकारी दर्पणमा हामी सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति पनि हामीले लिएर आइसकेका छौं। चितवन भनेपछि नेपालको कृषि हब हो। यहाँका किसानले धान माछा तरकारी मात्र होइन दूध पनि ठूलो मात्रामा उत्पादन गर्छन्। तर पहिला दूध बेच्न निकै गाह्रो थियो। बजारमा ठूलो ठेक्का पर्ने मूल्य कम समयमा पैसा नपाउने समस्या रहेका थिए। तर अहिले सहकारीले यो सबै कुरा फेरि दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन स्थित भरतपुरमा प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा गंगा सहकारीद्वारा सहभागीहरूलाई निशुल्क मोही वितरण गरियो। स्थानीय स्तरमा उत्पादित दुग्ध गर्ने परिकारको प्रबन्धन गर्दै महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनाहरूलाई स्वागत गर्ने उद्देश्यले मोही वितरण गरिएको सहकारीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा धेरै सहभागीहरूले मोही पिएका थिए। केही व्यक्तिहरूसँग हामीले कुराकानी गरेका छौं। तयार छ यति बेला सहकर्मी विश्वनिधि अर्यालले तयार पार्नु भएको यो रिपोर्ट।
1: कुन जिल्ला?
2: पर्वतबाट।
1: अनि कहिले आउनुभयो चितवन?
2: म 6 गते आएको।
1: 6 गते मही खानुभयो?
2: मही खाइयो।
1: 6 गते नै खानुभयो अधिवेशन उद्घाटन समारोहमा। एकदमै गर्मी पनि थियो दिउँसो होइन। अनि कस्तो लाग्यो यहाँलाई बाहिरको यसरी बोतलको मही खान पाउँदा?
2: मही एकदम राम्रो छ, मिठो छ, स्वास्थ्यको लागि पनि धेरै राम्रो हो। हामी त गाउँठाउँको मान्छे मही बारेमा एकदम परिचित पनि छौँ। मही एकदम राम्रो छ, तर मैले मलाई चाहिँ एउटा मलाई लागेको चाहिँ हल्का आज चाहिँ अलिकति नुनको मात्रा चाहिँ अलिकति बढाइदिने भने अलिकति बढाइदिने भने
1: आज पनि खानुभयो नौगतीमै खानुभयो यहाँले दिल्ली नै खानुभएको छ। आज चाहिँ डिडिसीको खानुभयो र अस्ति गङ्गा हजुर हजुर। अनि आज अधिवेशनमा हजुर प्रतिनिधि हुनुहुन्छ?
3: होइन
1: म यहाँको अस्ति अधिवेशनमा
3: सकेँ
1: हो। हजुरले खानुभयो? यहीँ खानुभएको कि उता खानु
3: पनि खाइरहन्थ्यो हामी।
4: यो जुन यो हजुरहरूले अहिले उत्पादन गर्नु भएको छ जुन मोहीको उत्पादन गर्नुमा चाहिँ हामी मोहीलाई अलिकति जोड दिन्छौँ होइन। यो मोही कहिलेबाट मोही बजारमा ल्याउन सुरु गर्नुभयो? हजुर
5: अनि त्यहाँबाट
4: हजुर हजुर

लेबल नगरिकन बतलमा हालेर बजार ल्याउनु भयो कस्तो हुन्छ यो कसरी जुन त्योभन्दा अगाडि त हामीले घर गाउँमा त मही हुन्थ्यो दहीलाई मही बनाए दही पारेर मही बनाएदेखि घिउ झिकिन्थ्यो नौली झिकेर बाँकी रहेको मही त कति फाली पनि चलन थियो होइन खान्थे र बढी भएको फाली पनि चलन थियो होला अनि यो बजारमा लानुपर्छ भन्ने जाने त्यस्तो किसिमको एक किसिमको एउटा प्रेरणा यो कसरी आयो संस्था

ہے،

0: स्वर्ग त ठिक छ बुझेँ होइन, स्वर्गको हिसाबको मा मैले कुरा हजुरसँग सोधेको
1: हो।
0: 2000 बोतल भन्दा लिटरमा दाँदाखेरि 1000 लिटर हजुर होइन होइन, मैले यसो भनेको सुन्नु के भन्नु खोजे भने सरदर बोतलको अनि प्लास्टिकमा छुट्टै प्याक गरेर अनि छुट्टै क्यानमा जाँदाखेरि दैनिक रूपमा सरदर कति लिटर जति जान्छ? हजुर भनेपछि यसको अहिले कस्तो पाउनु भएको छ? यसको मोहीको बजार अनि मोही उपभोक्ताहरूले के भन्छन्, कस्तो पाउनु भएको छ?

0: हामी फ्युचर हुन्थ्यो र राम्रो लागेको छ तर कोरोनाको चाहिँ अलिकति परिवारक पनि छ अलिक राम्रो पर्छ रुखा आउनु मान्छे पर्छ नहजर होइन तपाईँको राम्रै छ जब हामी पत्तललाई भोलिसम्म पिसा हुन्छ अगाडि चालिस रुपियाँमा पैँतालिस रुपियाँमा लिटरै गरेर हामी हुन्छ है
1: भर्खरै हामीले तपाईँलाई प्रस्तुत गर्यौं सहकर्मी विश्वनिधि अर्यालले तयार पार्नु भएको रिपोर्ट। चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा गंगा सहकारीद्वारा निशुल्क मोही वितरण गरिएको थियो। सो विषयमा कुराकानी पनि गर्यौं। स्थानीय उत्पादनको प्रवर्धनसँगै नेपाली मौलिक स्वाद र आतिथ्य संस्कृतिलाई उजागर गर्ने प्रयास स्वरूप गरिएको यो पहल सहभागीहरूको लागि आकर्षकको केन्द्र पनि बन्न पुग्यो। कार्यक्रम तपाई सुनिरहनु भएको छ सहकारी दर्पण। यो कार्यक्रमलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुनसुकै कुनाबाट सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा तपाईँले रेडियो साहिनो सँगसँगै रेडियो शिवशक्ति त्यस्तै गरी इच्छाकामनामा रहेको इच्छाकामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणमा हामीले आज विभिन्न व्यक्तिहरूसँग रहेर कुराकानी गर्यौं। कार्यक्रम सहकारी दर्पणलाई सहकारी तथा गरीबी निवारण मन्त्रालय बागमती प्रदेशद्वारा प्रायोजित गरिएको हो। कार्यक्रमको हामी निकै अन्तिममा पनि छौ। यो समयसम्म रेडियो सुनेर साथ पुर्याउनु हुने तपाईँ सम्पूर्ण आफन्तप्रति आभार व्यक्त गर्दै अर्को हप्ता फेरि पनि कार्यक्रम सहकारी दर्पण लिएर उपस्थित हुन्छौ नै। प्रविधिबाट साथ पुर्याउनु हुने साथी प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई धन्यवाद दिँदै कार्यक्रम संचालक म पुनम मगर विदा हुन्छु। नमस्कार।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

Sucena, Unghiro. Sahino Samay Sutat. Ahile, Bihana Kundal.

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा आधा बढ़ी मत खसेको छ। कुल 4,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको राष्ट्रसभा अधिवेशनमा भएको चुनावमा यो समाचार तयार पार्दासम्म 2100 मत खसेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख पुवान केसीले जानकारी दिनुभयो। 900 पदका लागि गैराती 12 बजेदेखि बुधतीय मतदान भइरहेको छ। निर्वाचनमा 204 उम्मेद्वारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखेपछि मतदान समय अवधि थप गरिएको छ। यस अनुसार अब प्रतिनिधिहरूले 12 बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन्। निर्वाचनमा राम लक्ष्मण इलेक्ट्रोनिक भोटिङ मेसिन मार्फत मतदान भइरहेको छ। प्राविधिक समस्याका कारण मतदान ढिलो गरी शुरू भएको बताउँदै राष्ट्रसभाका प्रवक्ता मनिष चारे समस्या समाधान भएपछि मतदान प्रक्रिया अगाडि बढ़ाइएको बताउनुभयो। उहाँका अनुसार विद्युतीय मतदान प्रणाली प्रयोग गरिएकोले मतदान शुरू भएपछि प्रक्रिया सहज बनेको छ। विदेशमा रहेका राष्ट्रसभाका मतदानका लागि पनि अनलाइन मतदानको व्यवस्था पनि गरिएको छ। निर्वाचनमा धेरै उम्मेद्वारलाई मतदान गर्नुपर्ने भएकाले एक मतदातालाई मतदान गर्न करिब 15 मिनट समय लाग्ने बताइएको छ। यस निर्वाचनमा 4,200 भन्दा बढ़ी प्रतिनिधि मतदान

0: मतदानमा सहभागी भएका छन्। पहिलो चरणको निर्वाचनबाट सभापति सेतुराम सेतुना केन्द्रीय सदस्य 84 जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन्। सभापति पदमा रवि लामा छानेको मात्र उम्मेद्वारी परेकाले उक्त पदका लागि मतदान भएको छैन। पहिलो चरणबाट निर्वाचित 89 जना केन्द्रीय सदस्यहरू मध्येबाट पार्टीका अन्य पदाधिकारी चयन गरिनेछ। विधान अनुसार राज्यसभामा एक वरिष्ठ नेता, 3 उपसभापति, 2 महामन्त्री, 6 सहमहामन्त्री, 1 प्रवक्ता, 1 सहप्रवक्ता, 1 कोषाध्यक्ष र 1 सहकोषाध्यक्ष रहने व्यवस्था छ। पहिलो चरणको मतपरिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया शुरू गरिने निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणमा पनि सबै प्रतिनिधिहरूले मतदान गर्नेछन्। ज्येष्ठ शुक्ल पक्षको एकादशीमा निर्जला एकादशी भनिन्छ। श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान नारायणको पूजा गरिन्छ। आजको दिन गंगा तथा अन्य पवित्र नदीमा स्नान गरी पानी समेत त्याग गरी व्रत बस्ने विधान रहेको छ। आज पूर्ण रूपले उपवास बस्ती जल वा शर्बतले भरिएको घडा दान गर्नाले दान गर्ने व्यक्तिलाई श्रीहरिको कृपा रहने कुरा शास्त्रमा वर्णन गरिएको छ। आज पवित्र स्थानमा तुलसीको दल राखेर हरिशयनी एकादशीको दिन, तुलसीमा मठमा रोपेर हरिबोधनी एकादशीको दिन भगवान विष्णुसँग विवाह गर्ने प्रचलन रहेको छ। अनि एकादशीलाई व्रत गर्न असमर्थहरूका लागि पनि आजको दिन व्रत गर्नाले शुभ फल प्राप्त हुनेछ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: चार वर्षको साथ, चार वर्षकै वारेन्टी, सिफीको विश्वास, हरेक घर हरेक गुच्छा, सिफी टिभीले बनाऊ घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिफी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआईको सुविधा, नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिफी टिभी, खेलसँगै भरोसासँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राज्यको आँखाले गल्ती गरेको देख्ने हर कोहीलाई कार्यवाही गर्न कानून अनुसार राज्यसँग अधिकार भएको बताउनु भएको छ। पूर्व अर्थमन्त्री तथा एमालेका नेता विष्णु पौडेल पक्राउबारे नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै खनालले प्रख्यात सम्मत र विधि अनुरूप प्रमाणका आधारमा अनुसन्धान गरिनुपर्नेमा जोड़ दिनुभयो। पञ्चायत कालदेखि नै भ्रष्टाचारको विरोध गर्दै आएको बताउँदै उहाँले पुँजीवादी व्यवस्थाको परिणामले भ्रष्टाचार मौलाएको पनि बताउनुभयो। अहिलेको सरकारले पनि यसमा कुनै चरो उखाल्न नसक्ने समेत उहाँको दावी थियो। संविधान संशोधन नगरी प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, प्रदेश संरचना, खारेज लगायतका मुद्दा लागू गर्न सम्भव नरहेको उहाँको भनाइ छ। कम्युनिष्टहरूले पार्टी बलियो बनाउन पार्टी पुनर्गठन, पुनर्संरचना र पुननिर्माण गर्नुपर्नेमा समेत उहाँले जोड़ दिनुभएको छ। हिजोको नेतृत्वले गरेको नेतृत्वले आज पार्टी असफल भएको बताउँदै उहाँले प्रचण्ड र माधव नेपाल लगायतको नेतृत्वले पार्टीलाई बलियो बनाउन नसकेको समेत बताउनु भएको थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार अहिले हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। तराईमा आंशिक बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभाग विभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस तथा बागमती गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकीमा तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। भेनेजुएलाको राजधानी काराकासमा केही सेकेण्डको अन्तरालमा दुई शक्तिशाली भूइँचालो गएका छन्। पहिलो भूइँचालो 7.2 र दोस्रो 7.5 म्याग्निच्युडको गएको थियो। भूइँचालोका कारण थुप्रै भवन भत्किएका छन्। त्रसित स्थानीयवासीहरू सड़कमा निस्केका छन्। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले नागरिकलाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार प्रभावितको संख्या 10,000 भन्दा बढ़ी पुग्ने सम्भावना रहेको छ। स्थानीय समय अनुसार साँझ 6:04 भूइँचालो गएको। उक्त समयमा भेनेजुएला राष्ट्रिय विदा परेकाले धेरै मानिस घरमै रहेको अनुमान गरिएको छ। भूइँचालोको केन्द्रबिन्दु कारकासको पश्चिममा रहेको मोन्टाल बान क्षेत्र रहेको जनाइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगाटासम्म महसुस गरिएको थियो। कारकास सहित भेनेजुएलाका अन्य विभिन्न राज्यहरूमा पनि भूकम्पको कम्पन महसुस भएको बताइएको छ। उद्धार तथा राहत कार्य जारी छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। अखिल नेपाल फुटबल संघ एन्था निलम्बनमा परेको छ। अनावश्यक हस्तक्षेप भएको भन्दै

0: यो संविधान संशोधन नभएसम्म ती कुराहरू लागू हुँदैनन्। संविधान संशोधन गर्नु त्यस्तो सजिलो र सहज कुरा होइन। यो चाहिँ अब यो संविधान बनाउँदाखेरि पनि धेरै खालका असहमतिको बीचमा यो सहमति बनाएर यो संविधान बनेको छ। कारणले अब विभिन्न पार्टीहरूले आफ्ना मागहरू अगाडि सार्न सक्छन्, आफ्नो महाधिवेशनबाट त्यो अनेक चिजहरू ल्याउन सक्छन्। त्यो ल्याउने बित्तिकै त्यस्तो आतंकित हुनुपर्ने मलाई त केही पनि लाग्दैन।
1: सर, दुइटै नजिकको सरकार हो, जनताले मन पराइरहेको सरकार हो, भोलि जिन्दालाई लिएर सत्ता निर्वाचनमा जाँदाखेरि फेरि राम्रै मत लिएर आउने स्थिति आयो भने त परिवर्तन हुन्छ नि त खनाले, होइन?
0: होइन, यो अहिलेको प्रतिनिधि सभाको दुई तिहाईले मात्रै संविधान संशोधन गर्ने कुनै अधिकार
1: राख्दैन। राष्ट्रिय सभालाई पनि राष्ट्रिय सभालाई पनि विज्ञहरूको टिमहरू होइन राष्ट्रिय सभामा राख्ने, मन्त्री चाहिँ सांसद नहुने, होइन धेरै खालका विषयहरू प्रस्ताव गरिएको छ क्या रवि लामी छानजीले प्रस्तुत गर्नुभएको प्रस्तावमा।
0: मैले भनि नै सके कुनै पनि पार्टीको महाधिवेशनबाट निर्णय गरेर केही पनि हुनेवाला छैन। सबभन्दा पहिला संविधानलाई संशोधन गर्ने हो, यसलाई परिमार्जित परिष्कृत गर्ने हो भने त एउटा राष्ट्रिय सहमति निर्माण गरेर सम्पूर्ण पार्टीहरूको बीचमा राम्ररी छलफल गरेर विज्ञहरूको बीचमा पनि छलफल गरेर खास गरिकन संविधानविदहरूको एउटा भने अगुवाईमा त्यस्तो खालको कुनै संरचना निर्माण गरेर हिजोको सीमावलोकन गर्नुपर्छ। अहिलेको संविधानले हरेक दश वर्षमा
1: प्रधानमन्त्रीज्यू, अहिले चाहिँ यो संघीयताको विषयलाई लिएर देशमा धेरै खालका चर्चा परिचर्चाहरू भएका छन्, होइन? देश चाहिँ निकै ठूलो व्यवहार खेप्न बाध्य छ। संघीयताले चाहिँ आफ्नो मूल मर्म अनुसार काम गर्न सकेन, यसका अधिकार सम्पन्न बनाउनका निम्ति तत्त्व निकायलाई पनि सकिएन, त्यति बेलाका सरकारहरूले पनि यसलाई त्यति धेरै ध्यान दिएनन्। यो कन्ट्राडिक्सन त छन् त, कन्फ्लिक्ट त छन् त, होइन? केन्द्रले नै पठाउनु पर्ने होइन, हरेक क्षेत्रमा
0: संघीय संरचनामा हाम्रो देश कस्तो संरचनामा आधारमा जानु उपयुक्त हुन्थ्यो, हुन्छ र हुनेछ भन्ने कुराको बारेमा चाहिँ गम्भीर बहस छलफलको जरूरत छ र त्यसलाई परिमार्जन परिष्कृत गर्नुपर्ने पनि आवश्यकता छ। अब त्यसको लागि पनि त संविधान संशोधनकै बाटोबाट हिँड्नुपर्ने हुन्छ। अहिले तपाईँले भने जस्तै अब कतिपय कुराहरूमा अहिलेको संहिताले एकदमै व्यवहार भयङ्कर ढङ्गले बढाएको र चाहिँ विकास खर्चलाई चाहिँ घटाएको त्यो अवस्था चाहिँ यथार्थ हो। त्यसो हुनाले हो यो कुरामा पनि संविधानको सीमावलोकन गरेर विधिपूर्वक अनि एउटा सहमतिपूर्वक अधिकतम सहमति बनाउने हिसाबले चाहिँ अगाडि जानु सबभन्दा राम्रो हुन्छ। अन्यथा अन्तर संघर्ष र अन्तर संघर्षको एउटा नयाँ श्रृङ्खला विकास हुने सम्भावना पनि उत्तिकै छ।
1: राज्यसभाको महाधिवेशन पनि लम्बियो नि त, तीन दिनका लागि थियो प्रधानमन्त्रीजी, होइन? त्यहाँ पनि रसाकसी छ नि त, होइन? पदका लागि पनि जता ततै पनि लोछाछोडी हुँदो रहेछ, होइन? यो राजनैतिक संस्कृति नै हो, यो संस्कार हो,
0: होइन? कसैको पनि महत्वाकांक्षाका आधारमा त्यसै गरी यो समाज अगाडि बढ्छ भन्ने कुरा हुँदै हुँदैन। महत्वाकांक्षा र यथार्थका बीचमा ठुलो ग्याप रहने गरेको छ। विभिन्न पार्टीहरूमा केही कुरो अब राज्यसभामा नदेखिने भन्ने कुरा छैन, त्यो झन झन सरकार झन गइ

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार।
1: बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए, के भयो? के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु मुआ, सुन न उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: buddy.
1: सूचना संगीत र मनोरञ्जनको अटो साहेन यो हो रेडियो साहेन 99.8 मेगाहर्ज
2: साहेन समय सूचक अहिले बिहानको 11 बज्यो इस 11 AM
3: मन्जु तिमी त विदेश जान लाग्यौ रे
4: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई
4: तिमी पनि विचार गर है विचार गर
3: जानु नै भए बुझेर मात्र जाऊ
4: खै के गर्ने जाने दिदी
5: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिनु के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेँ

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बन्धु तिमी त विदेश जान लाग्यो रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने,

0: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

कामना सेवा विकास बैंकको विशिष्ट बचत खाता नेपालको पहिलो डोरस्टेप ब्याङ्किङ सुविधा भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: समुदाय गएर जम्मा गरायो, समयसँग हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लायो। जिन्दगी नहो सधैँ किन एक नासो थियो र तर पनि म ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

0: serca cosa, parto sempre morenti, tipico pista, fare cosa, tipico di le banancar a tocca, non caputo ventoni si scopo, ma si viti di le cosa, un passivo se con morenti, sabe, sa tutta da sabo, cocciaste, sa di leggero passe sia mai costruita, la vita vai cosa, volca tu volca, si viti di, che è un sangue, pausa sangue,
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले ढितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो नारी 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। राष्ट्रपाको महाधिवेशन सम्बन्धी खबरबाट राष्ट्रपाको केन्द्रीय सदस्य चयनका लागि हिजो मध्यरातीदेखि शुरू भएको मतदान अहिले पनि जारी छ। मतदानको समय आज दिउँसो 12 बजेसम्मका लागि तोकिएको छ। मतदान उद्योग संघको हलमा जारी भएको छ। मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार अहिलेसम्म झण्डै 3,000 महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन्। 3800 देखि 3900 महाधिवेशन प्रतिनिधिले मतदान गर्ने अनुमान रहेको छ। केन्द्रीय सदस्यहरू चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ। राष्ट्रपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरू टुङ्गो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था छ। राष्ट्रपा विधानमा 19 पदाधिकारी र 151 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। 900 जना केन्द्रीय सदस्य निर्वाचनबाट चुनिन्छन् भने 51 केन्द्रीय सदस्यलाई सभापतिले मनोनित गर्ने व्यवस्था छ। राष्ट्रपाको पहिलो महाधिवेशनमा असार 7 गते आइतबार भरतपुरमा उल्लासपूर्ण वातावरणमा उद्घाटन भएको थियो, तर महाधिवेशन प्रतिनिधि टुङ्गो लगाउन नसक्दा बन्द सत्र पत्रगोल बनेको थियो। त्यसैले 9 गते सक्ने भूमिको महाधिवेशन लम्बिएको छ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा प्रश्न उठिरहेका बेला भोटिङ मेसिनमा नभई उम्मेद्वारी व्यवस्थापन प्रक्रियामै समस्या रहेको खुलेको छ। महाधिवेशनमा मतदान गरिरहेका प्रतिनिधि तथा उम्मेद्वारहरूले भोटिङ मेसिनमा उम्मेद्वारको नाम बढ़ाउनु क्रम अनुसार नरहेको र उम्मेद्वारी दर्ता क्रम नमिलेको भन्दै असन्तुष्टि पनि जाइरहेका छन्। महाधिवेशनमा उम्मेद्वारी दर्ता गर्दाको नम्बर र भोटिङ मेसिनमा देखिएको क्रम संख्या नमिलेकाले समस्या सृजना भएको गुनासो प्रतिनिधि र उम्मेद्वारहरूले गर्दै आएका छन्। एक नेताका अनुसार उम्मेद्वारी दर्ता व्यवस्थापनका क्रममा एउटै क्लस्टरका फारम 3 फरक स्थानबाट संकलन गरिएकाले पनि समस्या भएको हो। यो अवस्था अनुभवको कमी र निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको नेताहरूले बताएका छन्। राष्ट्रपा महाधिवेशन प्रतिनिधिहरू धमाधम घर फर्कन थालेका छन्। केन्द्रीय सदस्यका लागि मतदान गरे लगत्तै प्रतिनिधिहरू फर्किन थालेका हुन्। मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप 2 दिन लम्बिएपछि प्रतिनिधिहरू असन्तुष्ट हुँदै घर फर्किन लागेका हुन्। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष विष्णु पौडेललाई गैर कानूनी ढंगले चुनावमा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट उप बहस सकिएको छ। पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिट उप सुनाईको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढ़ेको थियो। रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाणका आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाईको आदेश माग गरेकी छन्। बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराई लगायतले पौडेललाई जरूरी पक्राउ पुजी जारी गर्नुपर्ने अवस्था नभएको बताएका छन्। व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पौडे उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैर कानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ। पौडेलमाथि सम्पत्ति अधिग्रहण अनुसन्धान विभागले दीपक भट्ट र कमल किशोर मालपानी समूहको सेयर लेनदेनमा चिन्जान कराई दिएको बयानका आधारमा पक्राउ गरी मंगलबार 5 दिनको म्याद थप गरेको थियो। पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाड़ीमा राखेर काठमाण्डौ ल्याइएको थियो। नेकपाका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झरनाथ खनालले राज्यको नजरमा गल्ती गर्ने छोकहरूलाई पनि कानून अनुसार कार्यवाही गर्ने अधिकार राज्यसँग सुरक्षित रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेलको पक्राउका विषयमा आफ्नो धारणा राख्नु भएको हो। उहाँले कार्यवाही प्रक्रिया अघि बढ़ाउँदा सबै विधि स्थापित प्रक्रिया र दलीय प्रमाणका आधारमा मात्र अनुसन्धान गरिनु पर्नेमा पनि विशेष जोड़ दिनुभयो। पञ्चायत कार्यदेखि नै आफूले लगातार भ्रष्टाचारको विरोध गर्दै आएको स्मरण गराउँदै नेता खनालले वर्तमान पुँजीवादी व्यवस्थाकै कारण समाजमा भ्रष्टाचारमा उलाएको दावी गर्नुभयो। अहिलेको प्रणाली रहिरहेसम्म वर्तमान सरकारले पनि भ्रष्टाचारको जड़ उखाल्न नसक्ने उहाँको तर्क थियो। यसै गरी संविधान संशोधन नगरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्नु र प्रदेश संरचना खारेज गर्न असम्भव भएको उहाँले स्पष्ट पार्नुभयो। कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाउन पार्टी सुदृढ़ हुनुपर्ने उल्लेख गर्दै उहाँले अब विचार मूल्यहरू एकजुट भई पार्टी पुनर्गठन पुनर्संरचना र पुननिर्माणमा लाग्नुपर्ने आवश्यकता उल्याउनु भयो। विगतको नेतृत्व असफल भइसकेको टिप्पणी गर्दै उहाँले पुष्पकमल दाहाल प्रोत्सङ्ग र माधव कुमार नेपालको हालको नेतृत्वले मात्रै पार्टीलाई बलियो बनाउन सक्नेमा समेत आशंका व्यक्त गर्नुभएको थियो। हामीसँग खबर नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: प्रचण्ड गरायो। समयसँग हुटिँदै गयो, बचत पनि थरीथरी चिन्ह लगाइयो। जिन्दगीमा हो सधैँ किन एक मासु थियो, तर पनि म मुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी छ सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नगोल ब्याङ्कमा खाता छ कि छैन त?

AIT मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AIT पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भयो पुग्छ पोस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: वर्षको साथ चार वर्षकै वारेन्टी किसीको विश्वास हरेकको हरेकको साथीलो बनाऊ घर अझिटिभीले ल्याएको छ टू प्लस थ्री वर्षको वारेन्टी साथै 36,000 क्याश ब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: भक्तपुर जिल्लामा पंक्षीमा लाग्ने बर्ड फ्लू पुष्टि भएको छ। टाङ्गु नारायण र सुरेती नाथ नगरपालिकाका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लू रोग कुखुरामा सरेपछि हालसम्म टाङ्गु नारायण 2, 8, 9 पाइएका 38,795 कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर अमित श्रेष्ठले जानकारी दिनुभयो। बर्ड फ्लू रोगका कारण सूर्य विनायक 1, 4, 8 9,378 कुखुराहरू नष्ट गरिएको उहाँले जानकारी दिनुभयो। जिल्लामा 48,173 कुखुरा नष्ट गरिएको पनि उहाँले बताउनुभयो। बर्ड फ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको छ। म्याग्दीमा सड़कमा थुप्रेको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बोनी जोमसुम सड़कमा 12 घण्टापछि यातायात सेवा सञ्चालन भएको छ। म्याग्दी कर्णपूर्ण गाउँपालिका सह महावीरमा गैराती विद्युतीय गाड़ीमाथि ढुङ्गा खसेर च्यापिँदा मुस्ताङ स्थित कोरोना नाकाबाट विद्युतीय गाड़ी चलाएर पोखरातर्फ जाँदै गरेका वीरगंज महानगरपालिकाका 23 वर्षीय सोहेल मियाको मृत्यु हुनका साथै सड़क अवरूद्ध बनेको थियो। बेनी जोमसुम कोरोना सड़क आयोजनाका सुपरभाइजर इन्द्र सिंह शेरसनले सड़क विभागका उपकरण परिचालन गरेर सड़कमा थुप्रिएको ढुङ्गा पन्छाएर आज बिहानदेखि सवारी आवत जावत सुचारू भएको जानकारी दिनुभयो। रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। विस्फोटक पदार्थको प्रयोग गरेर फराकिलो बनाउने काम भइरहेको सड़कमा घुरिरहेको अवस्थामा ढुङ्गा खसेर अठ्याइएको गाड़ीभित्र एक्लै रहेका मिया च्यापिएका थिए। असार महिना लागेसँगै देशमा धान रोपाईको चटारो बढ़िरहेको छ। तर पानीको मुख्य स्रोत वर्षा र प्राकृतिक मुहानमा निर्भर बेलुकाका अधिकांश किसान यो वर्ष समयमै रोपाई गर्न नसक्ने अवस्थामा पुगेका छन्। मौसम विभागले पर्याप्त वर्षाको पूर्वानुमान गरे पनि खेतसम्म पानी नपुग्दा किसान चिन्तित बनेका छन्। असार महिना नेपाली किसानका लागि सबैभन्दा महत्वपूर्ण समय हो। यही समयलाई आधार मानेर किसानहरूले बिउ राख्छन्, खेताला मिलाउँछन्, रोपाईको तयारी पनि गर्छन् र वर्षभरिको अन्न उत्पादनको योजना बनाउँछन्। तर यो वर्ष बेलुकाका किसान को लागि पानी नपर्दा रोपाई गर्न समस्या परेको छ। समयमै पानी नपर्दा रोपाईका लागि तयार गरिएका खेतहरू अर्सी बाजै छन् भने धेरै ठाउँमा खुलो र सिंचाईका स्रोतहरू समेत छुटेका छन्। किसानहरूले मौसमको पूर्वानुमानमा विश्वास गर्दै समयमै धानको बिउ राखेका थिए। विगतका वर्षहरूमा पनि सुक्खा र अनियमित वर्षाका कारण उत्पादन घटेको थियो। जलवायु परिवर्तनको प्रभावसँगै मौसमको चक्र अनिश्चित बन्दै जाँदा खेतीपाती क्षण जोखिममा पर्दै गएको कृषकहरूको भनाइ छ। कृषि क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार मान्ने पनि दोलखाका धेरै गाउँमा अस्य भरपर्दो सिंचाई प्रणालीको पहुँच पुग्न सकेको छैन। वर्षौंदेखि किसानहरूले स्थायी सिंचाई, मुहान संरक्षण र जल सिंचाई योजनाको माग गर्दै आएका छन्। तर समस्या भने उस्तै रहेको किसानहरूको गुनासो छ। असारको आधा समय बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा दोलखाका किसानहरू आकाशतर्फ हेरेर पानीको प्रतीक्षा गरिरहेका छन्। समयमै पानी नपरे रोपाई मात्र होइन यस वर्षको धान उत्पादन समेत प्रभावित हुने देखिएको छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्त भित्र डकौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: जेसो खुशीको कनेक्सन।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको

0: AITV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AIT पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 years फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा 32 जनाको मृत्यु भएको तथा 700 जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्सले जानकारी दिएका छन्। उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने चेतावनी पनि उनले दिएका छन्। देशका विभिन्न क्षेत्रमा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि दर्शनौ भवनहरू भत्किएका छन् भने आपतकालीन टोलीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन्। सरकारले प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य पनि जारी रहेको जनाइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै भेनेजुएलाको भूकम्पलाई विनाशकारी भन्दै दुःख व्यक्त गरेका छन्। भेनेजुएलाको राजधानी काराकास र आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार 7.1 शक्तिशाली भूकम्प गएको थियो। ठूलो संख्यामा मानवीय क्षति भएको समेत आशंका गरिएको छ। भूकम्प लगत्तै भेनेजुएलाकी कार्यपालक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल समेत घोषणा गरेकी थिइन्। त्यस्तै युरोपका विभिन्न देशहरूमा तापक्रमले कीर्तिमान बनाएको छ र गर्मीको लहर चरम स्तरमा पुगेको छ, जसले गर्दा फ्रान्समा पौडी खेल्ने क्रममा 40 जनाको मृत्यु भएको छ भने फ्रान्स, स्पेन र इटाली सबैभन्दा बढ़ी प्रभावित भएका छन्, जहाँ तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र रेड अलर्ट जारी गरिएको छ। जलवायु परिवर्तनले युरोपलाई विश्वको तुलनामा दुर्बल गतिमा तताइरहेको छ, जसको गर्दा गर्मीका लहर, पानीको दबाव र डढ़ेलोका घटनाहरू बढ़ेका छन्। खेल खबर। दक्षिण अफ्रिका पहिलो पटक फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। समूह अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो। दक्षिण अफ्रिकाको जीतमा थापिलो मासुकोले निर्णायक गोल गरेका छन्। थापिलोले 63 मिनटमा गरेको गोलले जितका लागि पर्याप्त बनेको छ। चौथो पटक विश्वकप खेलेको दक्षिण अफ्रिकाको लागि यो पहिलो पटक समूह चरण पार गरेको हो। सन् 1998, 2002 र 2010 विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन। दक्षिण अफ्रिकाले 3 खेलबाट 4 अंक जोड्दै समूह उपविजेताको रूपमा नकआउटमा पुगेको हो। सहआयोजक मेक्सिको 9 अंक सहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको छ भने एक विजेता मेक्सिको बनेको छ। आज बिहान सम्पन्न खेलमा चेक रिपब्लिकलाई 3-0 गोल अन्तरले हराउँदै मेक्सिको समूह विजेता बनेको हो। त्यस्तै विश्वकप अन्तर्गतै सहआयोजक कनाडाले राउण्ड अफ 32 दक्षिण अफ्रिकासँग खेल्ने भएको छ। दक्षिण कोरियालाई 1-0 पराजित गर्दै दक्षिण अफ्रिका समूहको उपविजेता बनेपछि राउण्ड अफ 32 खेल्न लागेको हो। त्यस्तै विश्वकपको रौनक बीच नेपाली फुटबलमा थिए भने फिफाको निलम्बन लागेको छ। तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष पनि फिफाले निकालेको छ। यसअघि अझ नेपाली खेलाड़ीले अन्तर्राष्ट्रिय सहभागिता समेत रोकिएको छ। जनजाति नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपतिको हिजो मध्यरातीदेखि शुरू भएको मतदान अझै जारी। महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू जनादम घर फर्किँदै प्रतिनिधि र उम्मेद्वार दुवै असन्तुष्ट। भोटिङ मेसिनमा नभई उम्मेद्वारी व्यवस्थापनमै समस्या रहेको खुलासा। विश्वविद्यालयको बन्दी प्रत्यक्षीकरण रेटमा बहस सक्यो। आदेश आउने बाँकी। पहिरो र बाढ़ीका कारण देशका विभिन्न राजमार्ग प्रभावित। अवरोधमा बेनी जंक्सन सड़क 12 घण्टापछि खुल्यो। पार्टी पुनर्गठन, पुनर्संरचना र पुननिर्माण आयोजनको आवश्यकता भएको जगन्नाथ खनालको भनाई। भक्तपुरमा देखियो बर्फको 48,000 को कुरा नष्ट। पर्याप्त पानी नपर्दा हुन सकेन रोपाई। दोलखाका किसान चिन्तित। भेनेजुएलामा शक्तिशाली भूकम्प। 32 जनाको मृत्यु, 700 जना घाइते। ठूलो जनधनको क्षति भएको आशंका। देशभर संकटकाल घोषणा। प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्याधिक। र विश्वकपको रौनक बीच नेपाली फुटबलमाथि फिफाको निलम्बन। अन्तर्राष्ट्रिय सहभागिता पनि रोकियो। विश्वकपमा चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा। राउण्ड अफ 32 क्यानाडाले दक्षिण अफ्रिकासँग खेल्ने। हर्ष काठमाडौँ पत्रिकामा रेडियो नारो 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डट कम बाटोको साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ज।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे. हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी. विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई. तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ. खै के गर्ने गर्ने दिदी.
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
4: धेरै समय मोबाइल चलाइसी क्या हो?
5: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
4: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ. राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
5: ए, त्यसो भए जोगीले के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
5: बुझेँ.
4: यसलाई 20-20-20 को नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
6: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
7: हरे कृष्ण कृष्ण. ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ. देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ. द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा. विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ. नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा.
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ.
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु.
7: हस् हस् बाबु. हरे कृष्ण कृष्ण कृष्ण.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
9: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
9: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको.
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
0: विकासका नाममा विनाश ननिम्त्याउ. नेपाल सरकार विज्ञापन बोर्ड.
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ.
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: 声。
1: 我知道，我的手机里呢，我靠近你来看的。
2: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र
2: यसको हिँडाइले त चार दिनमा नै पुग्नु जानु

0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वामा सुन्न सुन, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र?
2: होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो थियो? लगेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
11: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
14: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
16: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
10: किन खोज्नु भएको होला हजुर?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
1: ओहो काकी, के कस्तो पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
1: के रे नानी त भर्खर 17 किलोले होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् एकचोटि, तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात
3: गुरुआमा। शुभ प्रभात, बस, आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो तालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
11: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए,

0: रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदै छु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
5: कति सक्दिन हिँड्ने, कति दिन लाग्छ अझ?
6: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
5: यसको हिँडाइले त 4 दिन पनि पुग्नु जानिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
1: शुभ प्रभात गुरुआमा
2: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलो तालो भन त
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
3: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
8: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
9: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
11: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
6: नेपाल सरकार विज्ञापन बोर्ड
0: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नु हुने बानी बसालौं
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
12: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
13: विश्वामा सुन्नुहोस् न हाम्रो मामीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
14: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
13: के भएन मिस
14: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है हुन्छ
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
19: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
18: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: अब सुन्नुहोस् पूरा समाचार।
20: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
20: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
20: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
16: मद्यपान र धूम्रपान सेवन नगरौ।
20: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत मनोरंजन को अटूट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ट्ज।

0: कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र
2: यसको हिँडाइले त चार दिन पुग्दैन। जामिना

सूचना संगीत र मनोरञ्जनको अटुट साहेन यो हो रेडियो साहेन 99.8 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। राष्ट्रपति केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा 2,960 मत खस्यो। मतगणना र पदाधिकारीको चुनाव आज। ई पासपोर्ट भ्रष्टाचार प्रकरणमा साथै अभियुक्तको बयान सकियो। थुम्सेक बहस शुरू। राष्ट्रसभाको बैठक आज बस्दैन, वर्ष स्थगित। लुम्बिनी प्रदेश सभाको बैठक पनि बस्न सकेन। मन्त्री मुख्य बजेट भएको भन्दै सांसदहरूको विरोध। कर्णालीमा प्रतिपक्षद्वारा संसद अवरूद्ध। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु, एकजना घाइते। भोलिदेखि शनिबार साँझसम्म धौली गंगाको बाँध खोलिने। दार्चुलादेखि कञ्चनपुरसम्म बाढ़ीको जोखिम, सतर्क रहन आग्रह। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा पनि अहिलेसम्म 32 जनाको मृत्यु, 7 जना घाइते। अधिकांश तेल पूर्वाधार सुरक्षित रहेको प्रारम्भिक संकेत। बेलायतका राजा चार्ल्सले व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै। र फिफा विश्वकपमा आज राति देखिनु हुँदै जर्मनीले इक्वेडरको र आइभरी कोस्टले कुरासाको सामना गर्ने। समूह ईबाट दोस्रो टोलीको टुङ्गो लाग्ने।

0: चार वर्षको साथ चार वर्षको वारेन्टी सिसीको विश्वास हरेक गोल हरेक गुप्सा सिसीसी ढिलो बनाऊ घर अच्छा वर्षको 2026 अवसरमा सिजी टिभीले ल्याएको छ रूपमा 3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले ढिटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय राम शाह प्रथ काठमाडौँ
2: नेपाली डोटोर डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं राष्ट्रपाको केन्द्र सदस्यका लागि भएको मतदान सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य छान्नका लागि भएको मतदान सकिएको छ चितवनको भरतपुरमा जारी महाधिवेशनमा गई राति 12 बजेदेखि शुरू भएको मतदान आज दिउँसो सभापति रवि लामिछानेले मत खसालेसँगै सम्पन्न भएको हो 4,311 प्रतिनिधि मध्ये विभक्तीय मतदान मार्फत 2,960 जनाले भोट हालेका छन् 1,352 जना मतदानमा अनुपस्थित रहे 900 जना केन्द्रीय सदस्यका लागि 384 जना चुनावी मैदानमा छन् मतदान सकिएसँगै अब मतगणनाको तयारी शुरू गरिएको छ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भए लगतै आज अपराह 4 बजेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान शुरू हुने कार्यतालिका छ सभापति रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ दोस्रो चरणमा खुल्ला उपसभापति महिला उपसभापति महामन्त्री दुई खुला सह महामन्त्री र दुई महिला सह महामन्त्री पदका लागि चुनाव हुनेछ ई पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अहियाल सहित 7 जनाको बयान सकिएर थुन्चेक बहस शुरू भएको छ विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासमा आज उनीहरूको बयान लिने काम सकिएसँगै बहस शुरू भएको हो थुन्चेक बहस सकिएपछि अदालतले अभियुक्तहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाएर मुद्दाको पूर्वश्य गर्ने भन्नेबारे निर्णय सुनाउनेछ अनुसन्धान आयोगले ई पासपोर्ट छपाईमा 10,13 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो यता नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राख्नुको कारणबारे सर्वोच्च अदालतले जवाफ मागेको छ पौडेलकी पत्नी दो माया पौडेलले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग गृह मन्त्रालय लगायतका विपक्षीसँग लिखित कारण मागेको छ अदालतले यो विषयमा छलफल गर्न आउँदो मंगलबार दुवै पक्षलाई बोलाएको छ गएको सोमबार सुर्खेतबाट पक्राउ पर्नुभएका नेता पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित रेट तयार गरिएको थियो सर्वोच्चले पक्राउ गर्नुको आधार पेश भएपछि मात्रै यस विषयमा थप निर्णय लिनु जनाएको छ छदिनपछि बस्ने गरी आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बस्दै नबसे स्थगित भएको छ दिउँसो सभा 1 बजेका लागि तय भएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो संघीय संसद सचिवालयका अनुसार अब यो बैठक भोलि दिउँसो सभा 1 बजे बस्नेछ यसअघि गत असार 5 गते राष्ट्रिय सभाको बैठक बसेको थियो यसै गरी आजकै लागि तय भएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ उता बजेटमा कुरा नमिल्दा लुम्बिनी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि सरेको छ आज दिउँसो 1 बजे तय गरिएको बैठक सभामुख निर्देशनमा अर्को सूचना नभएसम्मका लागि रोकिएको हो। आगामी आर्थिक वर्षको बजेटप्रति सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले कडा आपत्ति जनाएका छन्। मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्रै बजेट थपारेको र अन्य जिल्लाका जरूरी विकास योजनाहरू काटेको सांसदहरूको आरोप छ। यता सरकारले ल्याएको नयाँ बजेट असन्तुलित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपाले आज कर्णाली प्रदेश सभाको बैठक चल्न दिएको छैन। बजेटले जनताका आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रतिपक्षको ठहर छ। बैठकमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साईले सरकारले बहुमतको आडमा प्रतिपक्षका सुझावहरूलाई बेवास्ता गर्न खोजेको आरोप लगाउनु भएको छ। प्रतिपक्षले बजेटमाथि पुनः छलफल गरेर कमजोरी नसोचिएसम्म संसद चल्न नदिने अडान दिएको छ। कर्णाली सरकारले आगामी वर्षका लागि 35,39,85,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएको छ भने सरकारले प्रतिपक्षका प्रश्नको जवाब दिने तयारी गरिरहेको जनाएको छ। कैलालीमा सैनिक अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक होद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। महन्याल गाउँपालिका साथको जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गरिरहेका बेला आज बिहान करिब 9 बजेतिर ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा परेर गम्भीर घाइते भएका होद्दा हिमाल विक्रम विष्टको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा छगा लागेर घाइते भएका सहसेनानी हिमराज जोशीको अवस्था भने सामान्य छ। उहाँलाई खप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जीव पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिला भरिमा कुपुरी बढायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक मास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नगोल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सारी सबैलाई सरेको छ। मेरो जस्तै बानी
4: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त?

सूचना संगीत र मनोरञ्जनको अटो साहेलो रोहो रेडियो साहेलो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज।
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: दादा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: के भयो सन्चो भएन
1: होइन यत्तिकै जाने मन लागेन
2: यत्तिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले सुत्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ट्री गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
9: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
14: हो र होइन मलाई त्यस्तो त
15: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
14: केही भएन मिस
15: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
14: हुन्छ
16: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: माथि हेर त बादल भन्दा माथि कति राम्रो छ मलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: Sabay ulit Sunday Mucha Radio Silence 89.8 Megahertz. आमाले मिठो खाना दिनुहुन्छ
1: अनि
0: बाबाले
1: चाख्न लिनुहुन्छ।

0: Why I live on the moon top? Radio Final 89.8 MHz.
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: विश्वामा सुन्नुहोस् न हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
3: हो र होइन होला त्यस्तो त
4: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
4: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
8: किन नि के हो सन्चो भयो नि
7: होइन यतिकै जाने मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति टाइमले पाल्नुभयो
8: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
11: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
10: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
14: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
15: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
16: शुभ प्रभात गुरुआमा
17: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
16: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
17: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलो तालो भन त
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
17: हो अरू भन त
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
20: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
17: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
17: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड।
21: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
22: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
23: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
24: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
23: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
0: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज। नेपाल सरकार विज्ञापन बोर्ड।
25: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्मी हुने बानी बसालौं।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
25: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
26: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

मेरो होइन तेरो होइन हाम्रो भन्न सिकाऊ मेरो होइन तेरो होइन हाम्रो भन्न सिकाऊ आफ्नो भन्दा अरूको नै राम्रो भन्न

भगवानको नाम जपो भन्दै जाए जाए भगवानको नाम जपो भन्दै जाए जाए सारे ढोका फेकुन्छन् एउटा खुसी

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइमन 89.8 मेगाहर्ज
1: साहिनो समय सुसज अहिले साँझको 7 बज्यो 7 PM
2: हरे कृष्णा कृष्णा ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
5: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
7: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जानु नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: किन आँखा मिचेको मिचै गरेको
11: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
10: धेरै समय मोबाइल चलाएपछि क्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
10: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
11: ए त्यसो भए जोगिनु के गर्ने त
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने तारा 20 फिट जति, बुझिस?
11: अँ बुझे।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर दश चितवन सम्पर्क नम्बर 0564994595 चैते धानमा नेट ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
1: खेतमा पानी जमाइराख्ने
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
1: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभीसँगै युट्युब एकैसाथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इसेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
2: आमा एक गिलास दही खान्न, साह्रै गर्मी हो।
3: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0956-93-495।
6: रेडियो साइन 89.8 MHz।
7: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: Network, CIM. निकै तामझाम सहित नेपाललाई खुल्ला भिसामुक्त राष्ट्र घोषणा गरेको करिब एक दशक बितिसकेको छ। घोषणा गरे पनि शौचालय विहीन बस्तीहरू अझै धेरै छन्। देशलाई खुल्ला भिसामुक्त घोषणा गर्नु, सरसफाई र धारो नपुगेको क्षेत्रलाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्नु नेपालको विसंगत विकास प्रवृत्तिको एउटा उदाहरण हो। अब यस्ता विकासी विसंगति र शासकहरूको गैर जिम्मेवार पूर्ण प्रवृत्तिको अन्त्यका लागि नागरिक सचेत हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय सदस्य निर्वाचनको मतगणना सकिए पनि प्रवासतर्फको मतदान नजोडिँदा परिणाम घोषणा हुन सकेको छैन। निर्वाचनमा अधिकांश मतगणना दिउँसो एक बजेसम्म तयार भए पनि प्रवासबाट आएको मत अध्यावधि गर्न प्राविधिक समस्या देखिएपछि नतिजा रोकिएको राष्ट्रपा निर्वाचन आयोगले जनाएको छ। प्रवासका प्रतिनिधिहरूले घण्टी एप मार्फत मतदान गरेका थिए। सोही मत समावेश गर्न ढिलाइ हुँदा निर्वाचन कार्यपालिका समेत प्रभावित भएको हो। समस्या समाधान गरी मत परिणाम छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। कक्षा 12 को परीक्षा फलमा त्रुटि भएको भन्दै परीक्षार्थीहरूले आन्दोलन थालेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नतिजामा कुनै कैफियत नरहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत वहाँले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छुट्याइएर समयमै प्रकाशित गरेको स्पष्ट पार्नुभयो। विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्दै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा उनीहरूमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ। साथै उत्तर पुस्तिका परीक्षाङ्क र डेटा इन्ट्रीको थप अध्ययन गर्न मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको जानकारी दिनुभयो। कक्षा 12 को नतिजा र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निशुल्क रिटोटलिङ, उत्तर पुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। विद्यार्थीहरूले नतिजा विवाद अंकको मात्र नभई हजारौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको विषय भएको बताएका छन्। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर राष्ट्रिय परीक्षा बोर्डले भने पनि कक्षा बाह्रको नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यले सीआईएमसँग भन्नुभयो,
2: के भयो भन्ने कुरो समग्रतामा भन्दा पनि विद्यार्थीको रूपमा आउनु गरे व्यक्तिगत रूपमा जिटिएमा जतिजना शिक्षक जेन गर्नु डिजिटलको प्रावधान छ, उत्तर देखाउने पूर्ण परीक्षण गर्ने प्रावधान पनि छ बोर्डसँग। एउटा अर्को कसैको रिजल्टहरू स्थगित भएको छ, नतिजा नमिलो आएको छ र त्यो गर्दा स्कुलमा लगाउँदा बिग्रेको कारणले र सिक्समा पनि बिग्रेको कारणले रिजल्ट फर्स्ट बिग्रेको कारणले त्यस्तो भएको छ भने निवेदन दिँदाखेरि त्यसरी समाधान भइहाल्छ। समग्रता भन्दा पनि मेरो कुनै विद्यालयको हो भने मेरो विद्यालयको यस्तो भयो यो विद्यार्थीको भनेर आउनु पर्यो, विद्यार्थीले पनि मेरो यस्तो हो भनेर आउनु पर्यो सोचेर।
1: कीर्तिपुर स्थित राधा स्वामी सस्तम होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूले स्थायी बसोबासको विकल्प नभई जबरजस्ती हटाए पुरानी बस्तीमा फर्केर छाप्रो हाल्ने चेतावनी दिएका छन्। होल्डिङ सेन्टर खाली गर्न असार 12 गतेसम्मको समय दिएपछि उनीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। सरकारले 25,000 रूपियाँ दिएर आफै व्यवस्थापन गर्न दबाव दिएको आरोप लगाउँदै पीड़ितहरूले स्थायी समाधान लगत संगलन तथा सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासी दलमदन कामी भन्नुहुन्छ,
3: 50 वर्षदेखि चाहिँ आएको घर 24 घण्टामा सूचना जारी गरेर हाम्रो घर भत्काइदियो, अनि भत्काएर 15 दिनभित्रमा होल्डिङ सेन्टरमा चाहिँ राखेर व्यवस्थापन गर्छु भन्यो, 2 महिनासम्म गरेको छैन। अब फेरि हामीलाई चाहिँ अन्तरामा खोलिरहेछ, यसको हामी घोर भत्कामा गर्छौँ। भूसम्मको सहितको नहुँदैसम्म हामी होल्डिङ सेन्टर छोड्दैनौँ।
1: वर्षामा विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन 1,68,000 भन्दा बढ़ी विपद सूचक स्वयंसेवक परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले देशभर विपद स्वयंसेवक परिचालन गरेको हो। आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्कीले स्वयंसेवकले विपदको सूचना संकलन र प्रतिकारी योजनामा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी दिनुभयो। बाढ़ी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तराईका विभिन्न क्षेत्रमा तथा स्थायी विपद प्रति कार्यवेश स्थापना गरिएको समेत उहाँले बताउनुभयो।
4: विपद सूचकहरूलाई चाहिँ हामीले तालिम दिएको हुन पनि सक्छ नहुन पनि सक्छ. केही विपद सूचकहरू स्वयंसेवकको रूपमा तालिम पनि प्राप्त गर्नुभएको छ होइन, स्वयंसेवकहरूले चाहिँ तालिम प्राप्त गरेको हुनुहुन्छ उहाँहरू चाहिँ विभिन्न स्थानीय तहहरूमा हामीहरूले चाहिँ स्वयंसेवकहरूलाई स्थानीय तहले मनोनयन गरेका व्यक्तिहरूलाई हामीले स्वयंसेवकको तालिम प्रदान गरेका छौँ. उहाँहरू चाहिँ विपद घटेको खण्डमा स्थानीय त्यो समुदायकै मान्छेहरू हुनुहुन्छ, उहाँहरू तत्काल उहाँहरू चाहिँ विपद उद्धारको लागि खटिनुहुन्छ. त्यसको लागि हामीहरूले उहाँहरूलाई तालिम प्रदान गरेर स्किलहरू विपदको लागि चाहिने सिप ज्ञान प्रदान गरेका छौँ.
1: चापा र इलामका बन्द रहेका चिया उद्योग सरकारी आश्वासनपछि आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले चिया निर्यातसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेपछि बन्दका कार्यक्रम स्थगित गर्दै उद्योग खोल्ने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध भएपछि उद्योगहरू बन्द गरिएका थिए। संघले किसान मजदूर र चिया व्यवसायीको हितलाई ध्यानमा राख्दै सरकारको पहललाई सकारात्मक रूपमा लिएर उद्योग सञ्चालनमा ल्याइएको सीआईएमसँग कुरा गर्दै संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो.
5: अब नेपाल सरकारले तपाईँको चियालाई फेसिलिटेट गर्ने भनेर छ होइन, हामीले केही चिजहरू राखेका छौँ. उहाँहरू चियालाई चाहिँ कसरी प्रमोट गर्ने त्यसमा सिरियसली लाग्नुभएछ र हामीलाई उहाँहरूले चाहिँ अब मार्केट एक्सप्लोर गर्नको लागि जे कुनै पनि हदसम्म उहाँहरूले हामीलाई सहयोग गर्ने भन्ने कुरा आएको छ.
6: यसमा के बुदाहरूमा सहमति भएको छ?
5: एक्ज्याक्टली यो बुदा भन्ने चाहिँ छैन, छलफल भएको छ होइन. हामीले तपाईँको उहाँको एकदम स्वकीय टिम, प्रधानमन्त्रीको स्वकीय टिम छ, हामीले आजदेखि खोलिसक्यौँ. हजुर,
1: झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिश गरेको आरोपमा मोरङको रंगेली नगरपालिका पाँचका वडा अध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश ऋषिदेव पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूले झुटो विवरणलाई आधार बनाएर नागरिकताका लागि सिफारिश गरेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले कार्यवाहीका लागि दुवैजनालाई प्रहरीको जिम्मा लगाएको हो। पक्राउ परेकामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ। भक्तपुर जिल्लाका विभिन्न कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएपछि 48,000 भन्दा बढ़ी कुखुरा नष्ट गरिएको छ। पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिकामा 38,795 र सुरू विनायक नगरपालिकामा 9,378 कुखुरा नष्ट गरिएको हो। बर्ड फ्लू फैलिएको पुष्टि भएका फार्महरूमा कुखुरा रोग नियन्त्रणका लागि नष्ट गरेको कार्यालयले जनाएको छ। यसमा पछिल्लो दुई महिनामा नेपालका 11 जिल्लामा 82 स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। यसबारे थप कुराकानी एकैछिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। भिनेजुएलामा लगातार आइएको दुई शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या 164 पुगेको छ। भत्किएका भवनहरूमा फँसेका मानिसहरूको खोजी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको क्रम 7.2 र 7.5 म्याग्निच्युडका गएका थिए। दुवै कम्पन करिब 1 मिनटको अन्तरमा आएका थिए। दोस्रो भूकम्प सन् 1900 यताकै भेनेजुएलामा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मध्ये एक भएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र रूपमा रहेको जानकारी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पौने 2 बजे समूह ई को दुईवटा खेल हुँदैछ। अमेरिकामा हुने खेलमा कुरासाओ र आइकोरी कोस्ट तथा न्यूयोर्क न्यू जर्सी रंगशालामा इक्वेडर र जर्मनी खेल्दैछन्। 4 पटकको विजेता जर्मनी लगातार दोस्रो जित सहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। विश्वकपमा भोलि बिहान पौने 5 बजे समूह एफ का दुईवटा खेल हुँदैछ। अमेरिकाको कुन्सास सिटी रंगशालामा ट्युनिसिया र नेदरल्याण्डस तथा डालस रंगशालामा जापान र स्वीडन खेल्दैछन्। यो समूहबाट ट्युनिसिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन्।
0: सन्तोषी रावल पछिल्लो समय फैलिएको बर्ड फ्लूको संक्रमणले उपभोक्ता त्रसित।
7: पकाएर खाएको मासु अथवा पकाएर खाएको अन्डा बडा बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन।
0: मासु र अन्डाबाट बर्ड फ्लू नसर्ने विज्ञसँगको कुराकानीसँगै जनताको आशा अनुसार काम गर्न नसक्ने हो कि भन्ने सांसदको चिन्ता सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-7108, 01-5131-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
9: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रोम, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 2300 रुपया में, साथ में आईपी टीवी मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय धेरै जिल्लाहरूमा बर्ड फ्लूको संक्रमण फैलिएको छ। यस्तो बेलामा मासु अण्डाबाट बर्ड फ्लू सर्छ कि सर्दैन भन्ने धेरैलाई जिज्ञासा रहेको छ। साथी सुशीला श्रेष्ठले पशु चिकित्सक मुकुल उपाध्यायसँग कुराकानी गर्नु भएको छ।
7: पर्दैन, किन पर्दैन भनेपछि कुखुराको मासु काँचै कसैले पनि खाँदैन। काँचो मासु खानाले भएन, काँचो मासु खायो भने बर्खो मात्र होइन अरू विभिन्न रोगहरू लाग्छन्। ब्याक्टेरिया, भाइरस, फङ्गल रोगहरू लाग्छन्, मान्छेलाई अपच हुन्छ, फुड पोइजनिङ हुन्छ। तर पकाएर खाएको मासु अथवा पकाएर खाएको अण्डा बड बर्ड फ्लू सरेर मान्छे मरेको कहीँ कतै रेकर्ड अहिलेसम्म छैन विश्वव्यापी रूपमा।
10: तर सर्छ भन्छ नि त।
7: हो, सर्छ, कसरी सर्छ भन्ने बुझ्नु जरुरी छ। काँचो जुन चाहिँ जसले काटकुट गर्छ, बर्ड फ्लू लागेकै कुखुराहरू काटकुट गर्ने, सधैँ काटकुट गर्ने मान्छे छ भने सधैँ एक्सपोज हुँदा हुँदा हुँदा हुँदा उसलाई कुनै टाइममा चाहिँ ऊ विक भइरहेको अवस्था भयो भने उसलाई सर्न सक्छ। विक भने कमजोर, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भइसकेको हुन्छ। जसरी हामीलाई रुघाखोकी लाग्छ नि, धेरै हामी स्ट्रेस तनावमा भयौँ भने हामीलाई कमन फ्लू जसरी लाग्छ त्यसरी नै यो पनि सर्ने रोग हो। तर प्राय चाहिँ पंक्षीबाट पंक्षी मात्रै सर्छ प्राय चाहिँ। तर अरू देशहरूमा पंक्षीबाट चाहिँ इभन गाईमा सरेको मा पनि उदाहरणहरू छ प्रशस्त। तर हाम्रो देशमा अहिलेसम्म पंक्षीबाट अन्य उसमा चाहिँ सरेको, गाईहरूमा सरेको चाहिँ उदाहरण छैन। तर बर्ड फ्लू चाहिँ पंक्षीमा मात्रै होइन कि अन्य जनावर पनि सर्न सक्ने चाहिँ रोग चाहिँ हो,
10: क्षमता
7: छ त्यो हो। तर कस्तो अवस्था चाहिँ सर्छ त हामीले किन मार्नु परेको त कुखुराहरूको त्यो बुझ्नु नि जरुरी छ। किन मार्नु परेको सर्दैन, सर्दैन।

0: राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाड़ीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ तर उक्त जलमार्गको सीमा ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा दुई वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोशाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीड़माथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिले पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजूदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकता को प्रमाण देखाउन विफल भएको आरोप लागेका दशौं लाख मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढ़ाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले तीन दिन अघि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई पाँच दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन का लागि पनि समय आवश्यक परेकाले स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढ़ाइएको समितिका आयोजना निर्देशक मचकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झावरलाल उराव छ जनाको परिवार सहित कीर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेटा गरिरहेका छन्।
2: 25,000 पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौंला भन्ने कुरा गर्नुहुन्छ।
3: नम्बरमा महावीर माथि बिल्डिङ ओभरलाई भएको म माथि चाहन्छु। उहाँले प्राप्त गर्नुभएको 550 यसमा जम्मा 18 समय प्रतिस्पर्धा गर्नुभएको छ। यो पहिलो अगाडिको नाम सुने पनि अन्तिममा बहादुर विश्व चाहिँ खुलेको छ। उहाँको

यहाँ ल्याइदिनु भएकोमा, यहाँ उपस्थित गराइदिनु भएकोमा र ऐतिहासिक रूपमा

श्रद्धा चार सय एक हरिप्रसाद पाण्डे 677 दीपक कुमार सा 888 प्रकाश बहादुर सा 424 नन्दकिशोर बस्नेत 477 पुरन गिरी 513 जितेन्द्र कुमार महतो 461 शिव नेपाली 1187 संगीता तामाङ 1058 सागर अर्याल 901 कुसुम महर्जन 1103 कामिनी कुमार चौधरी 1097 माया कुमारी रोका मगर 762 खुसबु देशवाल 777 सुषमा सोनेकार 715 सन्तोष राजवंशी 620 जमुना शर्मा 1030 हेमराज पोखरेल उपाध्याय 845 गायत्री कुमारी 820 रूपा शङ्कर 524 प्रतिभा चन्द्रका 930 अभिजित गुप्ता 604 प्रकाश कुमार अधिकारी 573 माधव भण्डारी 546 हिमेश पन्त 1623 रमेश विश्वकर्मा 693 रक्षा रायमाझी 983 अनुप राई 786 विजय जैरु 1349 मक्कन तामाङ 522 बहादुर लामा 608 जमाल अली 575 गुरुसाङ तामाङ 674 इन्द्र प्रसाद शर्मा 470 दीपक बहादुर विश्वकर्मा 757 चन्दन कुमार सिंह 473 केवल गिरी 461 नरेन्द्र कुमार गुप्ता 586 महेश कुमार श्रेष्ठ 544 निर्गुणराज थापा 414 बबलु गुप्ता 1421 मिलन लिम्बू 1508 प्रेम शङ्कर महतो 562 महेन्द्रबहादुर माझी 629 कविराज सुनाल 539 सत्यराम तोयाना 306 राजु सुनार 687 नूर मोहम्मद मिया 654 अरुण कुमार श्रेष्ठ 549 बिजुर खड्का 837 ध्रुव थापा 790 मखम लाल श्रेष्ठ 709 श्याम चन्द्र श्रेष्ठ 575 दिपेश शाह 683 राजबहादुर गिरी 579 देवराज यादव 544 देवेन्द्रनाथ शुक्ल 504 महेश तामाङ 808 रामकृष्ण नेपाली 740 कमलम काप्री 748 र अन्तिममा सुशान्त वैदिक 1516 अन्तिममा 204 हुनुहुन्छ सुशान्त वैदिक उहाँले प्राप्त गर्नुभएको 1516 र सुरुमा हुनुहुन्छ डाक्टर सोनीमाले उहाँले प्राप्त गर्नुभएको छ 2007 यो चाहिँ हाम्रो शान्त बसिनुहोला कृपया शान्त बसिनुहोला हामी यो प्रवासी नेपालीहरूले अनलाइन मार्फत भोटिङ गर्नुभएको मतपेडा पनि भाषा गर्छौँ र त्यस पछाडि मात्रै हामी विजयीहरूको मतपेडा घोषणा गर्छौँ त्यसका लागि हामीले तपाईँहरूबाट एकछिनको लागि उजाल गर्नुपर्ने हुनसक्छ त्यसको लागि म अनलाइनको मतपेडा

नाम वाचन गर्ने क्रममा सागर भुजालको नाम छुटेको छ, मैले यहाँ प्राप्त भएको नाम पढेको छु, फेरि म यसलाई खोजेर उहाँको नाम वाचन गर्नुपर्ने हुन सक्छ हुन्छ, त्यसरी अहिले चाहिँ म उहाँको नाम सुनेको मात्रै घोषणा गरेँ, बाँकी म त हामी फेरि यसलाई

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: रेडियो साइनस 89.8 MHz।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 056-493-495।

0: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एन्फाको बदमाशीले मुलुकको बदनामी, खेलाड़ीमाथि खेलवाड, सरकारका तीन महिना प्रशासन सुधारमा केन्द्रित, राष्ट्रपाको महाधिवेशनमा पुरानै टलको छलको, नेता कार्यकर्ताको असन्तुष्टि र प्रश्ने प्रश्न, पदाधिकारी चयनका लागि बिहान चार बजेदेखि मतदान शुरू, कक्षा बाह्रको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू आन्दोलित, भेनेजुएलामा शताब्दीकै शक्तिशाली भूकम्प लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको दलितलाई साक्षर बनाउने अभियानमा विद्यार्थी शिक्षक शीर्षकको शुभ समाचार।
0: विद्यालयको पोशाकमा विद्यार्थीले लहन नगरपालिका दशका 70 वर्षीय छोटेलाल पासवानलाई अक्षर चिनाइरहेका छन्। कक्षा नौकी अन्तरा विशंखेले विद्यालयकी पोशाकमा आफ्ना हजुरबुबा र हजुरआमालाई पढ़ाइरहनु भएको छ। यी दुई दृश्य अनौठो लागे पनि यथार्थमा त्यो शैक्षिक अभियान हो। लहान नगरपालिकाले विभिन्न वड़ामा रहेका निरक्षर नागरिकलाई त्यहाँका स्कूल विद्यार्थी र शिक्षक प्रयोग गरेर अभियान चलाएको छ। सो अभियानमा कतिपय विद्यार्थीले आफ्नै हजुरआमा हजुरबुबा आमा बुबा तथा आफन्तहरूलाई समेत साक्षर बनाउन जुटेका छन्। आफ्नै नाति नातिनाले विद्यालयको पोशाकमा अक्षर चिनाउन र नाम लेखाउन आएको देखेर आफूलाई खुशी लागेको छोटेलाल पासवानले बताउनुभयो। 60-70 वर्ष भएका हजुरआमा र हजुरबुबा मध्ये कतिपयले यो उमेरमा अब के साक्षर हुनु भनेर सिक्न नमानेकाले फकाएर चित्त बुझाएर नाम लेख्न सिकाइरहेको अभियानमा खटिएका कक्षा नौकी अन्तरा विशंखेले बताउनुभयो। साक्षर हुन बाँकी वडालाई साक्षर बनाउने अभियानमा खटिएका शिक्षक शिवकुमार गुप्ता र गौरी शंकर यादवले विद्यालय आसपासका क्षेत्रमा पर्ने छनछवार असनाहा र गुदी गाउँका दलित समुदायका 79% व्यक्ति साक्षर हुन नसकेको भन्दै तिनीहरूलाई साक्षर बनाउन लागि बताउनुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबोल बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल बैंकमा खाता छ कि छैन त?

0: हेलो एलजी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ प्लस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको छ। आन्तरिक द्वन्द कलह र विवादमा अल्झिएको नेपाली फुटबल यो प्रतिबन्धपछि अझ थप अनियल र अनिश्चितता तर्फ धकेलिएको छ। अब नेपाली फुटबल खेलाड़ी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन् भने रेफ्री र प्रशिक्षकको भविष्य समेत अनियलमा परेको छ। एन्फाको अर्ली इलेक्सनबाट शुरूमा विवाद अन्तत प्रतिबन्धको स्थितिमा पुगेको छ। फिफाका महासचिव म्याथिस ग्रास्ट्रोमले एन्फालाई पत्र लेख्दै प्रतिबन्धको जानकारी गराएका छन्। पंकज विक्रम नेम्बुवाङ नेतृत्वको एन्फा कार्य समितिको 4 वर्षीय कार्यकाल 5 असार सकिएको छ तर 5 महिना अगाडि नै अर्ली इलेक्सन गर्न खोजेपछि विवाद शुरू भएको हो। त्यति बेला तहगत अध्यावधिक निर्वाचन नगरेर केन्द्रीय कमिटिको मात्र चुनाव गर्न खोजिएको थियो। त्यसबारे उजुरी परेपछि राखेपले एन्फालाई चैतमा 3 महिनाका लागि निलम्बन गरेको थियो तर त्यो निलम्बन 2 महिना पनि पूरा नभएको स्थितिमा फुकुवा गरिएको हो। त्यसपछि पनि अनियल कायमै रहे र फिफाले अहिले प्रतिबन्धको निर्णय फेरि सुनाएको हो। प्रतिबन्धको प्रत्यक्ष प्रभाव नेपाललाई दिँदै आएको सबै प्रकारका आर्थिक र अन्य सहयोग रोकिने भएको छ। अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको छ। केही महिनापछि बंगलादेशमा हुने भनिएको पुरूष साफ च्याम्पियनशीपमा नेपालको सहभागिता अनिश्चित बनेको छ। नेपाली क्लबहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने भएका छन् भने विदेशी लीगमा खेलिरहेका नेपाली खेलाड़ीलाई लिएर पनि समस्या उत्पन्न हुने भएको छ। फिफाले 2 वटा शर्त राखेको छ। राखेपले एन्फालाई लिएर अहिलेसम्म गरेका सबै निर्णय बिना शर्त पूर्ण रूपमा फिर्ता लिनुपर्ने र अहिलेकै कार्य समितिलाई नै पुनर्वहाली गर्नुपर्ने र एन्फाले आफ्नो विधान र नियमावली अनुसार शुरू गरेको निर्वाचन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न अनुमति दिनुपर्ने 2 वटा शर्त फिफाको रहेको छ। फिफाले गरेको पत्रचारमा राखेपले जवाफ नदिएपछि अहिलेको स्थिति आएको हो। एन्फाले गरेका सबै क्रियाकलाप विधि सम्मत छन् एन्फाका प्रवक्ता सुरेश शाहले बताएका छन्। त्यस्तै राखेपले भनेको एन्फाले मानेको भए यस्तो समस्या आउने थिएन, यो सबै एन्फाकै कारण सिर्जना भएको हो। राखेपका सदस्य सचिव रामचरित्र मेहताको भनाई छ। एन्फा राखेप विवादले नेपाल फिफाको प्रतिबन्धमा मुलुकको बदनामी खेलाड़ीमाथि खेलवाड़ शीर्षकमा कान्तिपुर दैनिकमा आज यो खबर छापिएको छ।
2: मुलुकको राजनीतिमा सफा गर्न र फरक राजनीतिक संस्कार बसाल्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमै घोषणा र व्यवहारमा विरोधाभास देखिएको छ। असार 7 गतेदेखि चितवनको भरतपुरमा शुरू भएको सरकारको नेतृत्व गरिरहेको दल रासोपाको पहिलो महाधिवेशनमै देखिएको भद्रकोल व्यवस्थापनप्रति प्रतिनिधिहरू नै रुष्ट बनेका छन्। रासोपाले फरक सन्देश दिने गरी महाधिवेशन गर्ने भनेको थियो तर आइतबार उद्घाटन सत्रदेखि नै रासोपाले आफूलाई फरक शैलीमा प्रस्तुत गर्न सकेन। कार्यक्रमको आन्तरिक व्यवस्थापन मात्रै होइन केन्द्रीय सदस्यका उम्मेद्वारको प्रचार शैली समेत पुरानै दलको जस्तो देखियो। पुरानो दलका महाधिवेशनहरूमा झैं महाधिवेशन स्थल वरिपरि प्रचार सामग्री यत्रतत्र छरिए, पानीको बोतलमा समेत प्रचार सामग्री टाँसिए। मधेसमा पर्सा बाहेकका जिल्लामा अधिवेशन नै नगरी महाधिवेशनमा होमिएको रासोपाले बन्द सत्रको मुखमा प्रतिनिधिको विवाद खेप्नु पर्यो। बन्द सत्रमा सभापति रवि लामी छानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेत प्रतिनिधिहरूले छलफल गर्न पाएनन्। प्रतिवेदन पेश हुने बित्तिकै प्रतिनिधिहरूले ताली बजाउनु पर्यो। व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौ प्रवक्ता झा उपशीर्षकमा यसै खबर छ। राष्ट्रपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनु भएको छ। बिहिबार पार्टीको महाधिवेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने क्रममा प्रवक्ता झाले व्यवस्थापकीय कमजोरी र विलम्बको बावजूद पनि तपाईं धैर्य राखेर बसिदिनुभयो, आभारी छौं, व्यवस्थापकीय कमजोरीप्रति लज्जित। यसैबीच राष्ट्रपाकी नेत्री ज्वाला समरोलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ज्वाला हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। यता पुराना दलहरूभन्दा फरक भएको दावी गर्न नथाक्ने राष्ट्रपाभित्रको असन्तुष्टि पहिलो महाधिवेशनमै छथाछुल्ल भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलभित्र लोकतान्त्रिक अभ्यास चलिरहेको दावी गरिए पनि बाहिर उम्मेद्वारसँगै प्रतिनिधिहरूमा सन्तुष्टि चर्को रूपमा सार्वजनिक भएको छ। भोटिङ मेसिनमै सेटिङको आरोप। राष्ट्रपाको महाधिवेशनमा ढिलाई गरी शुरू भएको निर्वाचन नै विवादित बनेको छ। थुप्रै उम्मेद्वारहरूले भोटिङ मेसिनमा कायम गरिएको क्रम संख्यामा चलखेलको आरोप लगाएका छन्। निर्वाचनमा एक तिहाई प्रतिनिधि मतदानबाट बाहिर। राष्ट्रसभाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाई प्रतिनिधि मतदानमा सहभागी नभएको पाइएको छ। राष्ट्रपाको घोषणा र व्यवहारमा विरोधाभास, पुरानै दलको झल्को देखिएको, प्रतिनिधिहरूकै टिप्पणी हिमालय टाइम्समा छापिएको खबर हो।
1: त्यस्तै चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन अहिले जारी छ। केन्द्रीय निर्वाचन आयोगले बिहिबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो। सार्वजनिक कार्यतालिका अनुसार निर्वाचन प्रक्रियाहरू बिहिबार राति 11:40 बजेदेखि नै शुरू भएका छन्। राति 11:40 देखि 11:55 उम्मेद्वारी मनोनयन फारम वितरण गरिएको थियो भने 11:55 देखि शुक्रबार बिहान 12:25 मनोनयन दर्ताको समय तोकिएको थियो। त्यस्तै बिहान 1 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन, 1:15 देखि 1:40 उम्मेद्वार विरूद्ध दावी विरोध र उम्मेद्वारी फिर्ता, बिहान 1:40 देखि 3 बजेसम्म निर्वाचन तथा मतदान प्रक्रियाको तयारी गरिएको जनाइएको छ। आयोगका अनुसार बिहान 3:30 उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान 4 बजेदेखि अहिले 10 बजेसम्म मतदान प्रक्रिया सञ्चालन गरिनेछ। आयोगले सबै प्रतिनिधि तथा सरकारवालालाई तोकिएको समय तालिका अनुसार आवश्यक तयारी सहित सहभागी हुन समेत अनुरोध गरेको छ। राष्ट्रपाको दुई उपसभापति पदमा डाक्टर सोरिन वाग्ले र विराज भक्त श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन्। त्यस्तै महिला उपसभापतिमा सविता गौतम, इन्दिरा राणा मगर र तोसीमा कार्कीले उम्मेद्वारी दिने घोषणा गरेकी छन्। दुईमध्ये एक महामन्त्री मनोनित हुनेछन्। बाँकी रहेको एक पदका लागि आधा दर्जन भन्दा बढ़ी नेताहरूले दावी गरेका छन्, जसमा शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रञ्चु दर्शना, सागर ढकाल र प्रमोद नेउपाने लगायतले दावी गरेका छन्। सहमहामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संगौला, यज्ञमणि नेउपाने, असम सहारीमा विश्वकर्मा लगायतले दावी गरेका छन्।
2: सरकारका 3 महिना चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 3 महिना पूरा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको एकल बहुमतको जगमा बनेको यो सरकार 100 दिने शासकीय सुधार कार्यसूचीलाई आधार बनाई परिणाममुखी शासनको नारासहित अघि बढ़िरहेको छ। 2082 चैत 13 गते प्रधानमन्त्री पदमा शाहले शपथ ग्रहण गरेसँगै बसेको पहिलो मन्त्री परिषद बैठकले उक्त महत्वाकांक्षी कार्यसूची स्वीकृत गरेको थियो। यस अवधिमा सरकारले प्रशासनिक सुधार, डिजिटल शासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक नियुक्तिको अन्त्य र शिक्षा क्षेत्रमा केही महत्वपूर्ण कदम चाल्दै आफूलाई परम्परागत सरकारभन्दा फरक देखाउने प्रयास गरेको छ। तर महत्वाकांक्षी लक्ष्यहरू कार्यान्वयन गर्ने क्रममा कानूनी जटिलता, संस्थागत प्रतिरोध, अदालती हस्तक्षेप तथा केही राजनीतिक विवादहरूले सरकारको यात्रालाई चुनौतीपूर्ण बनाएका छन्। वाचा अनुसार व्यवहार नहुँदा बाधा। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सुशासन, पारदर्शिता र जवाफदेहिता सहितको सेवा पाउने अपेक्षामा रहेका जनताले 3 महिना बित्दा पनि सोचे अनुसार हुन नसकेको गुनासो गर्न थालेका छन्। पुरानो दलहरूको भागभण्डाको सत्ता र राजनीतिबाट वाक्क भएका जनताले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रपालाई 2/3 नजिक बहुमत दिएर जिताएका हुन्। 75 सदस्यीय प्रतिनिधि सभामा रासोपाका 182 सांसद छन्। तरंगित कर्मचारी संयन्त्र प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको 3 महिना पुग्दा शासकीय सुधारमा केही काम भएका छन्, तर शासकीय सुधार सम्बन्धी सरकारले प्रतिबद्धता गरेका 100 कार्यक्रम भने पूरा हुन बाँकी छ। आधा जस्तो कार्यक्रम कार्यान्वयनमा आउन बाँकी रहँदा सुशासनमा केही राम्रा संकेत देखिएका छन्। शाह प्रधानमन्त्री बने यता कर्मचारी क्षेत्र भने सबैभन्दा तरंगित छ। यस अवधिमा सरकारका विभिन्न निर्णयबाट कर्मचारी वृत्तमा यस्तो परिस्थिति देखिएको हो। आर्थिक सुधारका एजेण्डा ओझेलमै बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण गरे लगत्तै सार्वजनिक गरेको 100 सर्व प्राथमिकता कार्ययोजना घोषणा गरे पनि आर्थिक सुधारका एजेण्डाले भने मूर्त रूप लिन सकेको छैन। चुनौतीबीच प्रशासन सुधारमा सक्रिय सरकार शीर्षकमा नागरिक दैनिकले छापेको खबर हो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने विषयलाई बहसमा ल्याएको छ। चितवनमा आयोजित पार्टीको पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय सभा गैर दलीय विषय सज्ञ सभा बनाउने एजेण्डा अघि सारिएको छ। पार्टीको अर्थ राजनीतिक प्रस्तावमा दलविहीन स्थानीय तहबारे उल्लेख गरिएको छ। राष्ट्रपाली प्रतिनिधि सभाको चुनावी वाचा पत्रमै स्थानीय तहमा गैर दलीय प्रतिस्पर्धाको व्यवस्था गर्ने एजेण्डा ल्याएको थियो। राष्ट्रिय सभालाई पनि गैर दलीय बनाउने विषय महाधिवेशन मार्फत अघि सारिएको हो। राष्ट्रपाका तत्कालीन राजनीतिक प्रस्तावनामा सांसद मन्त्री नबन्ने प्रणाली पनि राष्ट्रपाली बहसमा प्रवेश गराइसकेको छ। 59 सदस्य राष्ट्रिय सभामा 3 मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने संवैधानिक व्यवस्था छ। बाँकी 56 प्रदेश सभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा निर्वाचित हुन्छन्। प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिमा राजनीतिक दलको पक्कड़ हुने भएकाले राष्ट्रिय सभामा राजनीतिक दलले तोकेको उम्मेद्वार मात्रै निर्वाचित हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार हुने व्यक्तिले निर्वाचन मण्डलमा समावेश रहेका मतदाता मध्येबाट एक प्रस्तावक र एक समर्थक खोज्नुपर्ने कानूनी व्यवस्था छ। त्यसले पनि राष्ट्रिय सभामा राजनीतिक दल बाहिरबाट स्वतन्त्र ढंगले उम्मेद्वार बन्न अप्ठ्यारो छ। संविधान र कानूनले स्वतन्त्र रूपमा उम्मेद्वार हुनबाट बन्देज पनि गरेको छैन। मतदाता प्राय सबै राजनीतिक पार्टीका भएपछि पार्टीको साथ र समर्थन बिना स्वतन्त्र उम्मेद्वार राष्ट्रिय सभामा पुग्न सम्भावना नरहेको राष्ट्रिय सभा